हितकारी भूमिका रहा पारिवारिक समस्या वैदेशिक यात्रा श्रीमान श्रीमती को दाम्पत्य जीवन निसंतानपन संबंधी का समस्या काल सर्पयोग का समस्या मांगलिक योग का समस्या पितृदोष का समस्या के कसो रह भूत वर्तमान अविष्य के विषय में ग्रह दशा अाग्य के विषय में जानकारी का लगी 98 4 51 75 223 98 056 75 223 नंबर में तब और आफंत को विषय में ग्रह दशा अाग्य के विषय में जानकारी का लगी तब हमें संपर्क भी कर सकूँ। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठीक 7 बजेदेखि लगभग हामी तपाईहरुसँग कार्यक्रम ज्योतिष वास्तु लिएर 8 बजेसम्म उपस्थित हुने गरेका छौं र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईहरुले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट 89.8 MHz चनौली चितवनबाट हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट सामुदायिक रेडियो दुधरी एफएम 97.2 MHz दुधरी सिन्धुलीबाट रेडियो भलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट विशेष गरी सामुदायिक रेडियो रेडियो जलचरा 96.4 MHz लिवाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेटुना मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलगंज 3 धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98 4 51 75 223 र 98 056 75 223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ। फोन पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

मिति 2083 साल असार महिनाको आज 15 गते र गर्नुसार इसिसन 2026 जुन 29 तारिक सगत सम्वत्सर 1948 नेपालका समुदाय 1146 तथा राष्ट्र रोजर नामक सम्वत्सर उत्तरायण गृहमा ऋतु आज सोमबार रहेको छ। जेठ शुक्ल पक्ष तिथि रहेको छ आज पूर्णिमा। तिथि रहेको छ 58 घडी 57 पला रहेको छ। नक्षत्रमा रहेको छ मूल नक्षत्र रहेको छ 57 घडी 37 पला। यस्तै गरेर योगमा रहेको छ शुभ योग रहेको छ आज 25 घडी 40 पला रहेको छ। कर्णमा रहेको छ भवाह करण रहेको छ 4:47 मिनटसम्म र उपरान्त भद्राकरण रहनेछ। भद्राकरण रहनेछ 26 घडी 29 पला। चन्द्रमा आज धनु राशिमा चाहिँ सूर्यनारायण चाहिँ मिथुन राशिमा आनन्दात योगमा आज लुम्ब योग रहेको छ। आज बिहान सूर्योदय 5:12 मिनटमा भयो भने सन सूर्यास्त 7:02 मिनटमा हुनेछ। आजको दिन मन घडी 13:50 पला रहनेछ। दिन आज विशेष रहेको छ। आज पूर्णिमा व्रत रहेको छ। विशेष गरी कुन्नीमष्ट पूर्णिमा मनवादी गौड पूजा पनौती स्नान पनौती भैरव भद्रकाली इन्द्रेश्वर रथ यात्रा धान दिवस दही चिउरा खाने दिन आज असार 15 दिन रहेको छ। सद्गुरु कबीर जयन्ती कपिल वस्तुमा विशेष गरी महासम युक्त वेदना दिवस देशना दिवस भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। समग्रमा हेर्दाखेरि आज विशेष गरी पूर्णिमा व्रत रहेको छ। आज गौड पूजा रहेको छ र विशेष गरी आज असारे 15 आज धान दिवस र विशेष गरी दही चिउरा खाने दिन दही चिउरा आँप खाने दिन होइन भुइँ कटर रुख कटर खाने दिन विशेष गरी चाहिँ आजको दिनमा विशेष गरी दही चिउरा खाने भनेर विशेष गरी चिनिने गरेको छ असार 15। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पार रहेको छ ग्रह गोचर त्योभन्दा आजको समय यानि कि शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा जानकारी पनि गराउँदैछु। शुभ समय रहेको छ बिहानको 8:39 छ सेकेन्डदेखि बिहानको 10

0: 2023 दस सेकेन्डसम्म शुभ बेला रहेको छ भने आजको काल बेलासको समय रहेको छ अहिले बिहानको 8:39 छ सेकेन्डसम्म काल बेला रहेको छ। विशेष सावधान रहनुहोला। यो काल बेला शुरू भएको बिहानको 6:55 8:39 छ सेकेन्डसम्म काल बेला आजको लागि लाभ बेला रहेको छ। बिहान दिउँसोको 3:35 24 सेकेन्डदेखि विशेष गरी साँझको 5:19:29 लाभ बेला भएर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यसै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब नेपाल रहेको छ। आजका ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी पनि गराउनेछु। सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि, मूलको प्रथम स्तर नाम आउँछ एबाट, यज्ञ नारायण नाम आउँछ, आज दिन निराशा सिकाउनु परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेछौ। राहु हुने पाला रहेको छ मेष आदि 12 राशिफल। यस राशि उनीहरूका लागि आजको दिन धेरै कामको तारिफ गर्दै जाँदैछन्। शुभचिन्तकले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन पनि प्रफुल्लित हुनेछ। टाढेका साथीभाइ नजिकले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछन्। आध्यात्मिक भाव जागृत हुनाले परोपकार मन जानेछ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार बिहानमा अलि सतर्क रहनु पर्ने। कुनै समस्या दोहोर्याले काममा अलमल बढ्न सक्छ। परिस्थिति नमिल्ने हुँदा काम थाल्न समय लाग्नेछ। तैपनि मेहनत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। विवादस्पद काम जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ। पछि लाभ हुने काम पनि थालनी हुने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन विशेष गरी मान सम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। अर्थ लाभले सताउन सक्छ। लोकार्थका लागि भोग विलासका वस्तु जुटाउनु पर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयता कमी आउने समय रहेको छ। वाद विवादले घर गृहस्थीमा समस्या निम्त्याउन सक्छ। प्रयत्न गर्दा पहिले कमजोरीलाई सुधार गर्ने मौका भने पाइने खालको यो भई राशि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन चुनौती अँगाल्नु परे पनि आफ्नै लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्दै जानेछन् भने कर्मयोगले भविष्यको बाटो सुमाउनेछ। मेहनतले काममा सफलता दिलाउनेछ। समस्या पञ्चायत अधिकारी स्थापित गर्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। रोग तथा शत्रुमाथि विजयी हुनेछ। प्रतिस्पर्धाको दौड़मा समेत जित हासिल हुने खालको यो भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन शुभचिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाग्दैछ। सुखद समाचारले दिन उत्साह पूर्ण रहनेछ। पढ़ाईको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। अभिव्यक्ति र लेखन कलामा पनि निरेखता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ समेत अग्रसर हुने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा अलि सजग रहनु पर्ला। समयमा जुटन सक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ। विष्णु नदीको वचनले अप्ठ्यारो पार्न सक्छ। आवेशको व्यवहारले सानो असमदारले आफन्तजन टाढिन सक्छन्। रोकिया काम बनाउन दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ। तुला राशि उनीहरूका लागि आजको दिन कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नामदाम इनाम आर्जन गर्न सकिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। सदुपराष्ट्र हुन जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्न जानेछन्। अग्र तथा सहयोगी जुटाले स्वर्गको लाभ उठाउन सकिन्छ। गरिय कर्मको उचित प्रतिफल समेत प्राप्त हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन तार्किक क्षमता बढ्दै जाँदैछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउन सक्छ। भोलि र विचारका प्रशंसकहरू बढ्दै जाँदैछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछन् भने सानो प्रयत्नले ठूलो काम बन्दै जाँदैछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिया काम पनि सम्पादन हुँदै जाँदैछन्। मेहनतले नामदाम इनाम समेत हात पार्न सफल हुने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
1: धनुराशि
0: उनीहरूको लागि आजको दिन रमाइलो दिन रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। विषयको परिवर्तनसँग भेटघाट हुने समय रहेको छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् तर अवसरका लागि साथ केही चुनौती पनि देखा पर्न सकिने खालको यो भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन आकस्मिक खर्च बढ्दै जानेछन् भने आमदामीको स्रोत कमजोर हुने समय रहेको छ। पछिको लागि लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखेकाले होसियारीका साथ काम लिनुहोला। भविष्यको लागि केही वर्ष त्याग्नु पर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन प्रत्याशित नतिजाले उत्सव जगाउनेछ। आमदानीका नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिले गरे कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनको फाइदा उठाउन सकिन्छ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त हुने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन नयाँ कामले नामदाम इनाम दिनेछ। कर्मक्षेत्रमा गरेको साधना सिद्ध हुँदै जानेछन्। मिहिनेतले सजिलो लक्ष्यमा पुर्याउनेछ। प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदाचीन व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यवसायमा पनि फाइदा हुनेछ। कर्मयोगले मान सम्मान समेत दिलाउने खालको योग भई राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845275223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो।

सम बसी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ भूत वर्तमान र भविष्यको विषयमा जानकारी पनि गर्नु बेला रहेको छ। र आज विशेष असार पन्ध्र पनि रहेको छ। असार पन्ध्र यानि कि आज राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्वको रूपमा हामीले मनाउन सकिन्छ। विशेष गरी चाहिँ आज असार पन्ध्र नेपाली कृषकहरूको सबैभन्दा महत्वपूर्ण दिन हो। यो दिन राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ। यही दिन दही चिउरा खाने परम्परा पनि रहेको छ। असार पन्ध्र केवल एउटा पर्व मात्रै होइन, यो नेपाली कृषि संस्कृति परिश्रम र प्रकृतिको सम्मानको प्रतीकको रूपमा पनि हामीले बुझ्न सकिन्छ। असार पन्ध्रका केही ऐतिहासिक कुराहरू म तपाईँलाई जानकारी छोटो मैले जाने जति जानकारी म तपाईँलाई गराउने कोसिसमा रहेको छु आज। यस्तै गरी पूर्णिमा व्रत भनेको के हो, पूर्णिमा व्रतको महत्व के हो, त्यसको पनि विषयमा जानकारी गराउँछु। कार्यक्रम नछोडिकन सुन्नुहोला। असार पन्ध्रका विशेष गरी ऐतिहासिक कुराहरू के छन् भन्दा, नेपाल कृषि प्रधान देशको रूपमा बुझिन्छ र नेपाल कृषि प्रधान देश पनि हो। अधिकांश नेपालीले जीविकोपार्जनको लागि चाहिँ कृषि नै मुख्य आधारको रूपमा हामीले लिएका छौं। असार महिनामा मनसुन शुरू भई धान रोपाईको मुख्य समय शुरू हुन्छ। यस दिन किसानहरू सामूहिक रूपमा धान रोप्ने, गीत गाउने र हिलो खेल्ने परम्परा पनि रहेको छ। नेपाल सरकारले यस दिनलाई राष्ट्रिय धान दिवसका रूपमा पनि मनाउने गरिएको छ। धानको महत्व विशेष गरी के छ भन्दा, धान नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा हामीले बुझ्न सकिन्छ र खाद्यान्न बाली पनि हो। अधिकांश नेपालीको मुख्य भोजन नै चामलबाट पकाएको भात हो। धानले चाहिँ खाद्य सुरक्षा सुनिश्चित गर्दछ। हजारौं किसानको आयको मुख्य स्रोत पनि धान खेती नै हो। नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको ठूलो योगदान पनि रहेको छ। विशेष गरी चाहिँ यी कुराहरू भए, विशेष गरी धानका महत्वहरू मैले तपाईँलाई जानकारी पनि गराए। दही चिउरा खाने परम्परा, असार पन्ध्रमा दही चिउरा खानु शुभ मानिन्छ। अरू केही नखाइकन सुरुमा आज मुखमा पर्नुपर्ने भनेको दही चिउरा। खेतमा काम गरेर किसानलाई चिसो सजिलै पच्ने र ऊर्जा दिने विशेष गरी चाहिँ भोजन हो यो दही चिउरा चाहिँ। खेतमा काम गरेर किसानलाई चिसो हुने, गर्मी नहुने, सजिलै पच्ने र ऊर्जा शक्ति दिने भोजनको रूपमा हामीले बुझ्न सकिन्छ दही चिउरालाई। दहीले शरीरलाई शीतलता बनाउँदछ, चिउराले तत्काल ऊर्जा दिने गर्दछ। परिवार समुदाय बीच मेलमिलाप बढाउने परम्परा पनि रहेको छ। दही चिउरा खाने दिनमा आज विशेष गरी दही चिउरा आँप रुख कटरहरू भुइँ कटरहरू खाएर एकदम उत्साहका साथ परिवार आफन्तको सँग समुदायसँग चाहिँ आजको असार पन्ध्रको खुसियाली मनाउने गरिन्छ। रोपाईको संस्कृति के छ भन्दा, रोपाईको गीत रोपाई गीत पनि हुने गर्दछ। गीत गाउँदै रोपाई गर्दै हिलो खेल्ने परम्परा रहेको छ। सामूहिक श्रम गर्ने, एक अर्कालाई सहयोग गर्ने संस्कार, घर विशेष गरी गाउँघरमा हुने रमाइलो वातावरण पनि हुने गर्दछ। यस क्रममा केही लोकप्रिय रोपाई गीत विशेष गरी शीर्षक उल्लेख गरेर पनि चर्चा गर्न सकिन्छ। विशेष गरी चाहिँ वर्तमान कृषि चुनौती भनेको चाहिँ जलवायु परिवर्तनको कारणले गर्दाखेरि कृषिमा एकदम असर गरेको छ। समयमा वर्षा नहुनु, जुन बेलामा वर्षा पानी चाहिन्छ त्यो बेलामा वर्षा नभइदिनु, मल तथा बिउको अभाव हुनु, खेतीयोग्य जमिन घट्दै जानु, प्लटिङहरूद्वारा घट्दै जानु खेतीयोग्य जमिन चाहिँ, युवाहरू विदेशिनु, विशेष गरी गाउँघरमा अहिले कृषि गर्नलाई विशेष गरी युवाहरू हुनुहुन्न,
वृद्ध बुवा आमाहरू अनि त्यसपछि दिदी बहिनीहरू महिला दिदी बहिनीहरूले चाहिँ आज भोलि खेती गर्दै आउनु भएको छ। विशेष गरी युवाहरू सबै विदेशी भएको छ। आधुनिक कृषि प्रविधिको आवश्यकता पनि रहेको छ, आधुनिक कृषि प्रविधिको कमी हुनु। समाधान कसरी गराउन सकिन्छ भन्दा आधुनिक कृषि अपनाउनु पर्दछ। हामीहरूले पानीको संरक्षण गर्नुपर्दछ, विशेष गरी चाहिँ किसानको सम्मान गर्न हामीले सिक्नु पर्दछ। स्वदेशी उत्पादनलाई प्राथमिकतामा हामीले राख्नुपर्दछ। खेतीलाई सम्मानजनक पेसा बनाउने पनि गर्नुपर्दछ। विशेष गरी चाहिँ असार पन्ध्रको दिन चाहिँ हामीलाई परिश्रमको सम्मान गर्न सिकाउँदछ। किसानको पसिनाले नै हाम्रो भान्सा भरिएको हुन्छ, त्यसैले किसानप्रति सम्मान व्यक्त गर्दै कृषि संरक्षण र खाद्य सुरक्षाको हामीले चाहिँ संकल्प गर्नुपर्ने हुन्छ। सबैमा असार पन्ध्रको तथा राष्ट्रिय धान दिवसको हार्दिक मंगलमय शुभकामना पनि म तपाईँलाई टप्याउन चाहन्छु। किसानलाई एकदम सम्मान गर्ने, सरकारले पनि सम्मान गर्ने, हामीले पनि सम्मान गर्ने। यदि किसान रहेनन् भने हामी भोकमरी लाग्दछ, हामीलाई भोकमरी लाग्दछ। बाहिरी देशबाट आयात गरेर हामीले निर्वाह गर्नुपर्ने हुन्छ। स्वदेशका हाम्रो नेपालका पैसाहरू बाहिर विदेशमा जानेछन् अनि नेपाल झनभन्दा झन गरिब र झनभन्दा झन आर्थिक उन्नतिमा नलाग्ने पनि हुन्छ। त्यसकारण गर्दा हामीले विशेष गरी चाहिँ नेपालमै उब्जनी भएका चिजहरू खाने गर्नुपर्दछ। चामल किन्दाखेरि पनि हामीले नेपाली उत्पादन किन्ने, विदेशबाट आएको चामलहरू किनेर नखाने, लोकल चामलहरू खाने। हामीहरूले चाहिँ विशेष गरी चाहिँ किसानहरूले धान उत्पादन गर्नुभएको हुन्छ, जसको खेतीपाती छैन उहाँहरूले चाहिँ धान किनेर राख्ने, एक वर्षभरिलाई पुग्ने धान किनेर राख्ने अनि मिलमा लगेर कुटाउँदै खाँदै गर्ने लोकल चामल। यति गर्नाले किसानलाई पनि फाइदा हुन्छ अनि हाम्रो स्वास्थ्यलाई पनि यसले फाइदा गराउँछ। आजभोलिका यी सबै तपाईँको चाहिँ जिरा

श्रमदान गर्ने, धानहरू रोप्ने, हिलो खेल्ने, रमाइलो गर्ने आजको दिनमा विशेष रहेको छ। अब म तपाईँलाई आज पूर्णिमा पनि हो, फेरि विशेष गरी असाध्यै राम्रो आज है, विशेष गरी चाहिँ आज पूर्णिमा पनि हो, शुद्ध ज्येष्ठ शुक्ल पक्षको पूर्णिमाको दिन रहेको छ आज। आजको लागि चाहिँ विशेष गरी शास्त्र धर्मशास्त्र पुराण स्मृतिमा पूर्णिमाको दिन स्नान दान जप र व्रत सत्सङ्गको विशेष र विशेष महिमा र विशेष वर्णन गरिएकोमै हामीले सुनिन्छ, देखिन्छ, तपाईँले अध्ययन गर्नुभएको छ, गुरुद्वारा गुरुको मुखबाट पनि तपाईँले सुन्नु भएको छ। यस दिन गरिएको पुण्य कर्म सामान्य दिनको तुलनामा धेरै गुणा फलदायी हुने विश्वास रहेको छ। यो दिन गरिने व्रत, यो दिन गरिने दान पुण्यहरू चाहिँ विशेष फललाई, धेरै गुणा फलदायी हुने गर्दछ। विशेष गरी चाहिँ भगवान विष्णुको पूजा गर्ने आज पूर्णिमाको दिन श्री सुक्त विष्णु सहस्रनाम गीता पाठ गर्ने, सत्यनारायण भगवानको पूजा गर्ने, शिव अभिषेक गर्ने, तुलसीको पूजा गर्ने, गाईलाई सेवा गर्ने, ब्राह्मण तथा आवश्यकता परेको व्यक्तिलाई दान दिने अत्यन्त शुभ रूपमा हामीले बुझ्न सकिन्छ। आज हामीले चन्द्रमाको पूजा पनि गर्नुपर्दछ। चन्द्रमाको पूजा छैन, विशेष गरी साँझमा जब पूर्णिमा निक्लिनेछन्, पूर्णिमा उदाउँदछन्, चन्द्रमा उदाउँछन्, त्यो बेलामा हामीले चाहिँ पूजाहरू गर्ने। पूर्णिमाको व्रतका धार्मिक लाभहरू पनि रहेको छ। श्रद्धापूर्वक गरेको व्रतले ईश्वरप्रतिको भक्ति बढाउँदछ र मनमा सकारात्मक ल्याउने गर्दछ, मानसिक शान्ति आउँदछ। चन्द्रमा मनका कारक भएकाले पूर्णिमामा जप ध्यान र पूजा गर्दा मन शान्त स्थिर हुने विश्वास पनि रहेको छ। विशेष गरी पाप क्षय भनेको चाहिँ पाप कष्ट पापहरू चाहिँ नष्ट भएर जाँदैछन्। धर्म ग्रन्थहरूमा श्रद्धापूर्वक गरिएको व्रत दान र जपले पाप कर्म क्षय भई पुण्य बढ्ने वर्णन पनि गरिएको छ। आजको दिनमा विशेष गरी लक्ष्मीको कृपा हुने दिन पनि रहेको छ। सफाई पूजा दान विशेष गरी सदाचारका लागि पूर्णिमा मनाउँदा धन धान्य र समृद्धिको कामना पनि गरिन्छ, पितृ सन्तुष्टि पनि हुने गर्दछन्। दान अन्नदान जलदान र सत्कर्मले पितृहरू प्रसन्न हुने धार्मिक हाम्रो विश्वास पनि रहेको छ। विशेष गरी चाहिँ ज्योतिषीय दृष्टिले के भन्छ भन्दा विशेष गरी पूर्णिमामा चन्द्रमा बलवान हुन्छन्। पूर्णिमाको दिन यदि जन्म कुण्डलीमा चन्द्रमा कमजोर भएको व्यक्तिले श्रद्धापूर्वक चन्द्र सम्बन्धी पूजा, शिव पूजा, विष्णु पूजा तथा दान गर्दा मानसिक बल वृद्धि हुने धार्मिक विश्वास पनि रहेको छ। त्यही भएर मैले हाम्रा श्रोताहरूलाई कसै कसैलाई मैले भन्छु, पूर्णिमाको दिन चोखो खानुहोस्, शुद्ध भोजन गर्नुहोस्, चन्द्रमाको पूजाहरू गर्नुहोस् पनि मैले भन्ने गर्दछु। जसको चन्द्रमा बिग्रिएको हुन्छ उस उहाँहरूले यो गर्नुपर्ने हुन्छ। स्वास्थ्यका दृष्टिले व्रतको मूल्य उद्देश्य शरीरलाई दुःख दिनु होइन, संयम सिकाउनु हो। यदि स्वास्थ्यले अनुमति दिन्छ भने हल्का भोजन वा फलाहार गर्दा पूर्णिमाको दिन असाध्यै राम्रो पनि मानिन्छ। यसो गर्नाले पाचन प्रणालीलाई विश्राम पनि दिने गर्दछ, आत्मा अनुशासन बढाउने गर्दछ, ध्यान र प्रार्थनामा मन केन्द्रित गर्न सहज हुनेछ। तर दीर्घ रोगी, गर्भवती, वृद्ध वा औषधि सेवक गरिएका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार व्रतको स्वरूप अपनाउनु पनि उचित हुने गर्दछ। विशेष गरी अब पूर्णिमाको दिन उठेर के गर्ने बिहान भन्दा बिहान ब्रह्म मुहूर्तमा उठ्ने, स्नान गरी सफा वस्त्र धारण गर्ने, भगवान विष्णु सत्यनारायणको शिवको आफ्ना इष्टदेवको पूजाहरू गर्ने, दियो बाल्ने, दीप प्रज्वलन गर्ने, मन्त्र जप गर्ने, ओम नमो भगवते वासुदेवाय, श्रीमद् भगवद् गीता एक अध्याय भए पनि पाठ गर्ने, विष्णु सहस्रनाम पाठ गर्ने, श्री सिद्ध वा सत्यनारायण कथा श्रवण गर्ने, दान गर्ने, जे छ तपाईँसँग दान, एक मुठी अन्न भए पनि चराचुरुङ्गीलाई भए पनि दान गर्ने दिने, गाई पंक्षी तथा आवश्यकता परेका व्यक्तिलाई भोजन गराउने, बेलुका चन्द्र दर्शन गरी प्रार्थना गर्ने। विशेष गरी पूर्णिमामा केबाट बस्नु पर्दछ हामी पूर्णिमाको दिन अथवा अरू दिन पनि, झुटो नबोल्ने आजको दिनमा, क्रोध नगर्ने, हिंसा नगर्ने, मदिरा तथा नशालु पदार्थ सेवन नगर्ने, अनावश्यक विवाद झै झगडा नगर्ने, कसैको अपमान नगर्ने। वर्षभरिको प्रमुख पूर्णिमा भनेको चाहिँ वैशाख पूर्णिमा, ज्येष्ठ पूर्णिमा, यस्तै गरी गुरु पूर्णिमा, श्रावण पूर्णिमा यानि रक्षाबन्धन जनै पूर्णिमा,

भाद्र पूर्णिमा, आसन पूर्णिमा यानि कि असोज महिनाको पूर्णिमा, कोजागर पूर्णिमा, कार्तिक पूर्णिमा, मंसिर पूर्णिमा, पुष पूर्णिमा, माघ पूर्णिमा, फागुन पूर्णिमा, चैत्र पूर्णिमा, विशेष गरी फागुन पूर्णिमा भनेको होली भइहाल्यो, चैत्र पूर्णिमा, हरेक पूर्णिमाको आफ्नै आफ्नै धार्मिक महत्व पनि रहेको छ। पूर्णिमा व्रतको वास्तविक सन्देश भनेको के हो भन्दा, व्रत भनेको केवल भोजन त्याग गर्नु मात्र होइन, यसको अर्थ हो मनलाई पवित्र बनाउने, इन्द्रियलाई संयम गर्ने, संयमित राख्ने, सत्यको पालना गर्ने, दया क्षमा र करुणा बनाउने, भगवानसँग आध्यात्मिक सम्बन्ध प्रगाड बनाउने। यदि बाहिरबाट उपवास गरियो तर मनमा क्रोध लोभ ईर्ष्या अहंकार रह्यो भने व्रतको उद्देश्य पूरा हुँदैन। यो कुरा विशेष तपाईँले ध्यान दिनुहोला। पूर्णिमा व्रतले हामीलाई संयम, भक्ति, सेवा, दान, आत्मशुद्धि र मानसिक शान्तिको मार्गमा प्रेरित गर्दछ। शास्त्र अनुसार श्रद्धा, शुद्ध आचरण र सद्भावका साथ गरेको पूर्णिमा व्रत पुण्यदायी मानिन्छ। यस दिन जप, ध्यान, दान, सत्कर्मलाई जीवनको नियमित अभ्यास बनाउन सकेमा धार्मिक मात्र होइन नैतिक र सामाजिक जीवन पनि समृद्ध बन्न सक्छ। यही पूर्णिमाको सन्देशलाई आत्मसात गर्दै सबैमा शान्ति, सद्बुद्धि र भगवानको कृपा प्राप्त होस् भने मंगल कामना पनि गर्दछु। पूर्णिमाको विषयमा छोटो जानकारी, यस्तै गरी दही चिउरा खाने असारे पन्ध्रको विषयमा विशेष गरी चाहिँ दही चिउरा खाने, आँप केराहरू खाने दिन पनि रहेको छ आज विशेष गरी। 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। आज असारे पन्ध्र धान दिवसको दिन रहेको छ, सम्पूर्णलाई शुभकामना। यस्तै गरी आजको पूर्णिमाको विषयमा पनि सम्पूर्णलाई शुभकामना। पूर्णिमा व्रत बस्नुहोस् अथवा पूर्णिमाको दिन चोखो गर्नुहोस्, शुद्ध भोजन गर्नुहोस् भनेको छु मैले श्रोताहरूलाई भने, तपाईँहरूले विशेष गरी आजको दिन शुद्ध भोजन, पूर्णिमाको व्रत बस्ने दिन भएकाले तपाईँले गर्नुपर्ने हुन्छ। यस कारण तपाईँ सबैले गर्नुहोला। विशेष गरी चाहिँ 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउने गर्दछु। कार्यक्रम ज्योतिष वास्तुको महत्व तपाईँहरू सबैले बुझ्नु भएको छ, यसको विशेषताहरू चाहिँ तपाईँहरू सबैलाई कार्यक्रम ज्योतिष वास्तुको महत्व र विशेष गरी चाहिँ आज हामी सनातन धर्ममा अत्यन्त पवित्र मान्ने पूर्णिमा व्रतको धार्मिक, ज्योतिषीय, आध्यात्मिक महत्वको विषयमा हामीले चर्चाहरू गर्यौं तपाईँको लागि चाहिँ विशेष गरी चाहिँ। तर एउटा कुरा सधैँ सम्झनु पर्दछ, हामीले व्रत भनेको केवल भोजन त्याग गर्नु होइन, व्रतको वास्तविक अर्थ भनेको मन, वचन, कर्मलाई शुद्ध बनाउनु हो। यसमा तपाईँले यो विशेष गरी यो कुराहरू तपाईँले बुझ्न सक्नुहुन्छ। पूर्णिमा व्रतले हामीलाई संयम बनाउने गर्दछ, सेवा, दया, दान, भक्ति र आत्मचिन्तनको मार्गमा अघि बढ्न प्रेरणा दिने गर्दछ। श्रद्धा र शास्त्रीय विधि अनुसार गरेको व्रतले मात्र आध्यात्मिक सन्तुष्टि प्राप्त हुन्छ भन्ने सनातन धर्मको विश्वास रहेको छ। विशेष गरी चाहिँ तपाईँहरू पनि व्रत बन्न खोजिराख्नु भएको छ भने व्रत बसेर मात्रै हुँदैन, व्रतको उपवासको विशेष गरी चाहिँ तपाईँले नियम आचरण पनि मान्नुपर्ने हुन्छ भन्ने कुराहरू 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। भूत, वर्तमान र भविष्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत, वर्तमान र भविष्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। विशेष गरी तपाईँहरूको काममा, कार्यमा बाधा आएको छ, रोकआउटहरू भइराखेका छन्, उन्नति प्रगतिमा बाधा आएको छ, हरेक क्षेत्रमा बाधा रोकआउट मात्रै आइराखेका छन् भने पनि तपाईँले हामीलाई
सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। निर्धक्क भएर फोन गर्नुहोस्, तपाईँको समस्याको समाधान हामी तपाईँलाई गराउँदैछौँ। र विशेष गरी हाम्रो ज्योतिष कार्यमा आएर अथवा हामीसँग सम्पर्क गरेर तपाईँले रत्न कवच धारण गर्नुभएको छ, व्रत उपवासहरू गरिराख्नु भएको छ, तर पनि तपाईँलाई राम्रो भएको छैन भने सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले रत्न कवच लगाइसकेपछि मुख बार्नु पर्ने, मुख बार्ने भन्नाले मैले तपाईँलाई कुन दिन चोखो नितो गर्नु, शुद्ध भोजन गर्नुहोस् भनेको छु, त्यो काम तपाईँले गर्नै पर्छ। त्यो काम गरिसकेपछि तपाईँलाई सयमा सय तपाईँको लागि राम्रो हुनुपर्छ भन्ने हाम्रो विश्वास हो। विशेष गरी चाहिँ रत्न कवच त धारण गर्नुभयो, तर चोखो निदो गर्नु भएन, शुद्ध भोजन गर्नु भएन भने यसले त्यति धेरै राम्रो काम गर्छ भन्ने चाहिँ नहुन पनि सक्छ। त्यही भएर शुद्ध भोजन तपाईँले गर्नुहोला भन्दै कार्यक्रम ज्योतिष वास्तु आज हामीले अलिकति अगाडि छोड्ने कोसिसमा गरेका छौँ, किनकि आज धान दिवस रहेको छ, रोपाई गर्न जानुपर्ने पनि छन् है, अनि त्यसपछि हिलो खेल्नुपर्ने पनि छ होइन, रमाइलो गर्नुपर्ने साथीहरूसँग गाउँ गाउँ घर छिमेकमा रमाइलो गर्नुपर्ने कुराहरू रहेको छ। सबैजना आज धान रोप्न जानुहोला, तपाईँको खेत छैन भने पनि तपाईँको छिमेकीको खेतमा भएर गएर भए पनि धान रोप्ने, हिलो खेल्ने, रमाइलो गर्ने कामहरू चाहिँ सबैले गर्नुहोला। र आज सुरुमा दही चिउरा तपाईँले खानुहोला, सुरुमा दही चिउरा तपाईँले केरासँग दही चिउरा मुसेर खानुभयो भने राम्रै हुन्छ, यो कुरा तपाईँले भोजन गर्नुभयो भने राम्रो हुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको छ भने जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान म ठिक्क 7 बजे कार्यक्रम लिएर आउनेछु अनि तपाईँको भूत वर्तमान र भविष्यको विषयमा भोलि हामी तपाईँसँग चर्चा गर्नेछौँ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
0: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
0: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकैसाथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
3: देख्नु भएन औषधि हालेको
2: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
3: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
2: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
3: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
6: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझिन छोरी
7: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
6: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
7: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
6: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन
8: सम्पर्क नम्बर 9845082997
9: 9850109997
2: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
10: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
2: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
10: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
10: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
2: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
11: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
12: चैते धानमा नेक ब्लास्टको समस्या
13: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
14: रोगको लागि अनुकूल मौसम
13: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
12: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
13: खेतमा पानी जमाइराख्ने:
12: वेभिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
13: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
14: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
15: लिन्छु मात्रै होइन, भदभदी रिकन्डिसन एन्ड ओक्सोबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
14: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
16: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
17: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98-550-82-751।
18: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
19: नमस्कार स्वयंसेविका दिदी।
20: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
21: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
20: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
19: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
20: हो त,
21: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
20: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98555454, 98455420454, इमेल lok.logic2@gmail.com।
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन रहेको छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरलाई शीतलता र शक्ति संचय हुने विश्वास गरिन्छ। असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइने गरिएको छ। खेतीपाती बाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। त्यस्तै 2062 सालदेखि असार 15लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको छ। कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउने यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे फाकामा लोक दोहोरीका हुँदै चुपुमा चुप हिलोमा धान रोपिन्छ। असारमा एकपटक हिलोमा पस्ने पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई भने हुन सकेको छैन। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज अपरान्ह 12:15 बजे बस्दैछ। सिंहदरबारमा बस्ने यस बैठकका लागि सम्भावित कार्यसूची समेत तय भइसकेको छ। आजको बैठकमा विशेष गरी बजेट तथा विनियोजन प्रक्रियासँग सम्बन्धित महत्वपूर्ण कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोरेन वागेलले राष्ट्रिय सभा नियमावली 2075 को नियम 133 क उपनियम बमोजिम विनियोजन विधेयक 2083 सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। कांग्रेस सभापति गगन थापाले क्रियाशील सदस्यता नवीकरण नगर्नेलाई पार्टीले नचिन्ने घोषणा गरे पश्चात पार्टीमा क्रियाशील सदस्यता नवीकरणको विवाद चर्किएको छ। सभापति थापाको उक्त घोषणापछि पूर्व संस्थापन शेरबहादुर देवापछि नेताहरू छन् असन्तुष्ट बनेका छन्। पार्टीको 15 महाधिवेशनको संघारमा कांग्रेसभित्र क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया झन पेचिलो बन्दै गएको छ। सदस्यता अध्यावधिक केवल प्रशासनिक कार्य मात्र नभई पार्टीको भावी नेतृत्वको शक्ति सन्तुलन निर्धारण गर्ने प्रमुख माध्यम पनि हो। 14 महाधिवेशनमा 8,66,202 क्रियाशील सदस्य थिए। पछिल्लो डिजिटल अध्यावधिक अभियानमा 7,82,209 सदस्य मात्र योग्य देखिएको कांग्रेसले जनाएको छ। ललितपुरको भैँसीपाटी स्थित रेडियो नेपालको टावर अगाडि सोमबार बिहान एउटा ट्रक अनियन्त्रित भई घरभित्र पसेको छ। सिमेन्ट बोकेको ट्रक बिहान करिब 4 बजेतिर पसल समेत सञ्चालनमा रहेको घरमा ठोकिएको हो। बिहानको समय सड़क किनारमा रहेको घरभित्र अचानक ट्रक पसेपछि उक्त क्षेत्रमा केही बेर त्रास फैलिएको थियो। दुर्घटनाबाट घर र पसलमा समेत क्षति पुगेको छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: चार वर्षको साथ चार वर्षकै वारेन्टी सिटीको विश्वास हरेक गोल हरेक कुत्ता सिजिटिभीले बनाऊ घर अझ वर्ल्ड कप 2026 अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% ईएमआईको सुविधा नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: मुलुकका विभिन्न भागमा मनसुनी वायुको प्रभाव बलियो बन्दै गएको जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती प्रदेशका सम्पूर्ण भूभाग, कण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय भइरहेको छ। अहिले देशभरिको मौसमी अवस्थालाई हेर्दा कोशी र मधेश प्रदेशका साथै मुलुकका पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीको स्थिति रहेको छ। हाल कोशी, बागमती, लुम्बिनी प्रदेशका थोरै स्थान तथा गण्डकी, कडाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। उत्तर पूर्वी फ्रान्सको मुथे एट मुसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै 11 जनाको मृत्यु भएको जनाइएको छ। न्यान्सी एसी विमानस्थलबाट उडेको उक्त विमान टोम्लेन कम्युन नजिकै दुर्घटना भएको फ्रान्सेली टेलिभिजन बीएफएन टीभीका अनुसार मृतक मध्ये एकजना पाइलट र 10 जना स्काई डाइभर रहेका छन्। युरोपका विभिन्न देशहरूमा अत्याधिक गर्मीका कारण एक हप्ताको अवधिमा 1300 भन्दा बढ़ीको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। युरोपभर तापक्रमले नयाँ नयाँ कीर्तिमान कायम गरिरहँदा स्वास्थ्य संकट समेत गहिरिँदै गएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस आधानोम घेब्रेयेससका अनुसार युरोप पृथ्वीको सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो। यहाँ तापक्रम विश्वको औसत भन्दा झण्डै दोब्बरका दरले बढ़िरहेको छ। हिजो मात्रै जर्मनीमा कोस्टेनमा 40.7 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन त्यहाँको नयाँ कीर्तिमान हो। त्यस्तै पाकिस्तानले अफगानिस्तानको सिमाना क्षेत्रभित्र रहेका 3 आतंककारी अखडाहरूमा सैन्य कार्यवाही गरेको दावी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजोर जिल्लामा स्थलगत अपरेशन सञ्चालन गरिएको थियो। त्यस लगत्तै सीमापार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका 3 आश्रय स्थललाई निशाना बनाइएको छ। प्रतिस्पर्धाको सम्मो चरण समाप्त भएसँगै नकआउट चरणमा पुग्ने 32 टोलीको टुंगो लागेको छ। अब उपाधि जित्ने लक्ष्य बोकेका बलिया टोलीहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। सम्मो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै केही टोली सहज रूपमा अघिल्लो चरणमा पुग्यो भने केही टोलीले अन्तिम खेलसम्म संघर्ष गरेर स्थान सुरक्षित गरेका छन्। अब प्रत्येक खेल गर या मरको अवस्थामा हुने भएकाले सानो गल्तीले पनि टोलीको यात्रा समाप्त हुन सक्छ। नकआउट चरणमा बलिया टोलीहरूबीच प्रत्यक्ष भिडन्त हुने सम्भावनाले समर्थकहरू थपिएको छ। प्रशिक्षकहरू रणनीति परिमार्जनमा व्यस्त छन् भने खेलाड़ीहरू पनि निर्णायक खेलका लागि तयारीमा जुटेका छन्। अबको प्रत्येक खेलले उपाधि दौड़को दिशा तय गर्ने भएकाले फुटबल प्रेमीहरूको नजर नकआउट चरणतर्फ केन्द्रित भएको छ। रोमाञ्चक प्रतिस्पर्धासँगै कुन टोलीले दबाव छिरेर उपाधितर्फको यात्रा कायम राख्छ भन्ने चासो बढ़ेको छ। हौस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 0656394595।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्नो सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।
7: खरो विषयमा तरो बहस नेपाली बहस
8: यस नेपाली बहसका साथमा
9: प्रीति तयारी चलचाउ
10: डिसोम फाइबर नेट
11: अब नेपाली कंग्रेसले चाहिँ अब एक किसिमको एकताको सन्देश दिइसकेको छ कि अझै दिन बाँकी छ
12: होइन एकताको सन्देशको लागि सात बुधे प्रस्ताव आदरणीय हाम्रो उपसभापति विश्व प्रकाश शर्माले अगाडि बढाउनु भएको छ र आन्तरिक रूपमा वार्ता र संवाद पनि भइरहेछ आजको परिस्थितिमा चाहिँ नेपाली कांग्रेस एकताबद्ध भएर अहिलेको राष्ट्रको जटिल परिस्थितिलाई जनताका विभिन्न समस्यालाई मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानको लागि एकता अपरिहार्य छ त्यसै दिशातर्फ चाहिँ नेपाली कांग्रेस मुखरित भएर लागिरहेछ
11: होइन अब अहिलेको अवस्थामा चाहिँ अब क्रियाशील सदस्यता अध्यापतिक नगर्नेहरूलाई त अब आउने पन्ध्र महाधिवेशनमा सहभागिता नगराउने भन्ने कुरा त क्लियर छ नि त होइन सर
12: अब यो अध्यावधि करिब करिब सकिन आएका छ असारको 20 गतेसम्म यो म्याद दिएको छ नयाँ वितरण र पुरानो नवीकरण अध्यावधि गर्नको लागि यो त नेपाली काङ्ग्रेसलाई डिजिटल युगमा आधुनिक युगमा नयाँ युगमा प्रवेश गराएर प्रवृत्ति मैत्री बनाउने सशक्त माध्यम हो जस्तो परिस्थिति पहिला थियो नगर्ने अहिले त्यस्तो छैन केही नेताहरूले गरिराख्नु छैन उहाँहरूको लागि पनि असार 20 छुट छ संवादले एउटा निकास निकाल्छ त्यो बाटोतर्फ सबै एकताबद्ध भएर जाने सम्भावना देखिरहेछ
11: ए भनेपछि अध्यापति गर्नेहरूलाई त क्लियर नै छ नगर्नेहरूलाई चाहिँ महाधिवेशनमा सहभागिता हुँदैन अब त्यसको चाहिँ
12: नभएपछि महाधिवेशनमा जाने बाटो बन्द हुन्छ यो कुरा चाहिँ स्पष्ट रूपमा आदरणीय सभापति गगन थापाले भनिसक्नु भएको छ त्यसै कारणले गर्दा छुटपुट जति साथीहरू हुनुहुन्थ्यो अहिले म पनि ओखलढुङ्गामा छु कोशी प्रदेशमा कहाँ कहाँ छुट भएको छ नयाँ वितरणमा युवाहरू जो 35 मुनि 18 युवाहरूलाई यो क्रियाशील दिएर लैजाने महिलाहरूलाई र जति पनि व्यक्तित्व नेतृत्व गरिरहनु भएको छ छुट्नु भएको छ ल गरौँ नेपाली काङ्ग्रेसलाई एकताबद्ध गरौँ हातेमाले गरौँ भन्ने अभियान चाहिँ किन म पनि कोशी प्रदेशका विभिन्न जिल्ला हुँदै ओखलढुङ्गामा आइपुगेको छु
11: र अहिलेको अवस्थामा जसरी जसरी तपाईँहरू चाहिँ जुन अभियानमा लाग्नु भएको छ नेपाली कंग्रेसलाई एक ढिक्का बनाएर लैजाने र चाहिँ कंग्रेसलाई अब एकताको सन्देश चाहिँ जनता सामु दिने करिब करिब मलाई लाग्छ 8 करिब 7-7.5 भन्दा बढी सदस्यहरूले चाहिँ क्रियाशीलता अध्यावधि गराइसक्नु भएको छ होइन अहिलेसम्मको आँकडा अनुसार
12: अहिलेको अध्यावधिलाई हेर्दा करिब करिब यो छुटपुट सबै गर्दै सक्दा चाहिँ 7 करिब करिब पुरानो अध्यावधि र नवीकरण हुन्छ र हामीले एउटा आकलन गरेका छौँ 3 चाहिँ नयाँ वितरणबाट आउनुभयो भने 10 सदस्यता नेपाली काङ्ग्रेसको हुन्छ भन्ने हामीले अनुमान गरेका छौँ त्यसैतर्फ सबै प्रदेशमा जिल्ला जिल्लामा पनि साथीहरू खटिनु भएको छ प्रदेश प्रदेशमा पनि हामी नेतृत्व गर्दै अनुगमन गर्दै सहजी गर्दै गर्दै हिँडेका छौँ नेपाली काङ्ग्रेस अहिले आन्तरिक जीवनभित्र 15 महाधिवेशनको आधारशिला क्रियाशील अध्यावधि र नयाँ वितरणको तर्फ एउटा व्यापक ठूलो अभियान लिएर गइरहेका छौँ
11: अब डाक्टर साहब यो एउटा म यहाँ हेर्दैछु समाचारहरू हेर्दैछु होइन अब किसानहरू यतिखेर रोपाइमा व्यस्त छन् 60% नागरिकहरू अझै पनि कृषिमा आत्मनिर्भर छन् तर पनि यो बढ्दो आत्मनिर्भरता एकातिर छ किनभने समयमा चाहिँ मल पाइन्न समयमा बिउ पाइन्न समयमा खाद्य यो चाहिने चिजहरू चाहिँ पाउँदैनन् किसानले किसानलाई हेर्ने दृष्टिकोण नजरमा चाहिँ राज्यको एकरूपता भएन भन्ने खालको गुनासो हरेक वर्ष आउने गर्दछ यस वर्ष पनि मल नपाएर किसानहरू एकदमै अप्ठ्यारो अवस्थामा छन् यो किन हुन्छ क्या वर्षेनी यस्तो
12: देश अप्ठ्यारो अवस्थामा छ एकातर्फ राजनीतिक परिस्थिति पनि फेरिएछ परिवेश पनि फेरिएछ नेपाली जनताको इच्छा र आकांक्षाहरू पनि फेरिएका छन् आशा र भरोसा पनि टुटिरहेको छ यसलाई जोगाउनु पर्नेछ र यो परिस्थितिमा पनि नेपाली काङ्ग्रेसले आफ्ना स्पष्ट एजेन्डा नीति हाम्रा घोषणा पत्रमा भएका कार्यक्रमलाई लिएर जानुपर्ने पनि छ त्यसको लागि राष्ट्रिय राजनीतिमा आन्तरिक रूपमा पनि नेपाली काङ्ग्रेस एकताबद्ध भएर जानु पर्यो त्यसको आधारशिला भनेको 15 महाधिवेशन हो अर्कोतर्फ राष्ट्रिय राजनीतिमा अन्य शक्ति नयाँ शक्तिहरू सत्तामा पुगेका छन् सरकारको काम कारवाही क्रियाकलाप राम्रो कुरालाई सशक्त रचनात्मक प्रतिपक्ष भएर सदन र सडकबाट उठाउने यदि चाहिँ मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता, स्वाधीनता र चाहिँ नेपाली जनताप्रति सरकार मुखरित भएन भने सशक्त प्रतिपक्ष भएर फेरि त्यसको चाहिँ हामीले आवाज उठाउने यो भूमिका खेलेर मुलुकलाई समृद्धिको बाटोतर्फ लैजाने गहन दायित्व र जिम्मेवारी बोकिरहेको नेपाली काङ्ग्रेस अहिले 15 महाधिवेशनको सङ्घारमा उभिएका छ। राष्ट्रमा देखा परेका चुनौती समस्यालाई पनि समाधान गर्नको लागि हामी तयार छौँ, त्यही बाटोतर्फ गइरहेका
11: छौँ। होइन, अब किसानलाई रुवाएर देशको समृद्धि त हुन सक्दैन नि त, होइन सर? किसानलाई खुसी पार्नु पर्यो नि त, होइन? किसानहरू भनेको त यसको जब हो नि त, मेरुदण्ड हो नि त। कुनै पनि देशको किसान रुन्छ भने त्यो देशको विकास हुँदैन।
12: सबैलाई मिलाएर लैजाने, कसलाई रुवाएर कसलाई के भनेर अगाडि जाने बाटो पनि होइन, त्यो बाटोतर्फ नै हामी दिशातर्फ नै छौँ। नेपाली काङ्ग्रेस
11: सरकारले किसानको समस्याहरू समाधान गर्छौ, हामी मल समयमा ल्याउँछौ, बिउ दिन्छौ समयमा भनेको थियो नि त,
12: मलबाट ल्याउँछौ। अहिले आज असार 15 हेर्नुहोस्, असार 15 रोपाईको मध्य छ। त्यो नेपालको जहिले पनि समस्या चाहिँ वर्ष दिनभरि चाहिँ कृषि प्रधान देश भन्छौ हामी,
11: जब
12: किसानलाई मल चाहिन्छ मल पुर्याउन सक्दैनौ, रासायनिक मलको कारखाना खोल्ने भनेर भनेको थियो सरकारले, कहाँ कारखाना खुलेर नेपाली जनताले मल पाउँछन् कि पाउँदैनन्। आज पनि किसान चाहिँ असार 15 भइसक्यो, त्यही समस्याले रुमलिएको छ। समस्याको समाधानको लागि पनि त सरकारले स्पष्ट अगाडि लिएर जानु पर्यो नि त।
11: अब आजको दिनमा सरकारले जुन किसिमको काम कारवाहीहरू अगाडि बढाइरहेको छ, जनताको पक्षमा काम गर्छौ भनेर सरकार दृढ भएर अगाडि बढेको, कसैले पनि नातिन ढुक्क हुन सरकारले जुन संकल्प गरिरहेको छ नि, राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि भर्खरै सम्पन्न भयो, अब यो संघीयतामाथि पनि खतरा छ भन्ने खालका विषयहरू पनि उठिरहेका छन्। प्रदेश संरचनालाई खारेज गर्नेदेखि लिएर स्थानीय तह दलविहीन बनाउनेसम्मका एजेण्डाहरू प्रस्तुत भएका छन्, यसमा तपाईँहरूको भनाइ के छ?
12: अहिले ढुक्क हुने अवस्था सरकारको क्रियाकलाप, रुलिङ पार्टी जसले आफ्नो महाधिवेशन सकेको छ उसको दस्तावेजलाई हेर्ने हो भने चाहिँ एउटा दलविहीन स्थानीय तहको परिकल्पना गरेका छ, प्रदेश सभा खारिजी भनेको छ, यो भने त संघीयता खारिजी हो नि त, होइन? हामीले ठुलो नेपाली जनतालाई मालिक बनाउन सकेनौ, सबै केन्द्रीकृत राजनीतिक संरचना भयो, शासकीय स्वरूप भयो, त्यसलाई विकेन्द्रीकरण गर्नको लागि संघीयताको परिकल्पना सहित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो। नेपालको संविधानमा पनि त्यही उल्लेख भएको छ। स्वाभाविकै हो, प्रदेश सरकार केन्द्रीय सरकार फेरिँदै गर्दा प्रदेश सरकार पनि परिवर्तन हुने, त्यो खालका चाहिँ सरकारका गतिविधि नहुँदा नेपाली जनतामा निराश थियो, प्रदेश संरचनाको औचित्य के हो भनेर प्रश्न गरेका थिए। यसको मतलब त्यो के होइन भने संविधानको विपरीत चाहिँ यो संहिता नै चाहिँदैन, खारिज गर्नुपर्छ, प्रदेश सभा खारिज गर्नुपर्छ भनेको त संहिता चाहिँदैन भने हो नि त। आज मधेसमा त्यत्रो ठुलो आन्दोलन भयो यो संहिताको लागि पनि, आज सबैलाई मिलाएर नेपालको संविधान 2072 हामी पनि भनिरहेछौँ संविधानको संशोधन हुनुपर्छ। कार्यदल पनि नेपाली काङ्ग्रेसले गठन गरेको छ, पहिलेदेखि ल्याएको भएको छु, तर चाहिँ प्रदेश संरचनालाई सशक्त र बलियो बनाउने, उसले प्राप्त गरेको एकल र साझा अधिकार प्रयोग गर्नतर्फ लक्षित गर्ने, उसलाई स्वायत्त काम गर्न दिने, त्यो वातावरण र भएका त्रुटि र कमी कमजोरीलाई सच्याएर लैजानुपर्ने हो। तर चाहिँ यो प्रदेश संरचना खारिज हुने भनेको त संहितामाथिको प्रहार हो, त्यो आजको सन्दर्भमा औचित्य र आवश्यकता छैन।
11: अब अहिलेको अवस्थामा चाहिँ जस्तो उसले आफ्नो एजेन्डा प्रस्तुत गर्दै गर्दाखेरि संघीयता भारी भयो देशका लागि, प्रदेश सभा भारी भयो, होइन, स्थानीय तहमा पनि भ्रष्टाचार व्याप्त भयो, देशमा भ्रष्टाचार कुशासन मात्रै भयो, आय आर्जन कम छ, सानो मुलुकमा संघीयता ठेक्न सकिएन भन्ने खालका कतिपय विकल्पहरू अगाडि सारिएका छन्, होइन? यसमा त जनताले त ठिक छ, राम्रो छ, राजभवन ल्याएको अभियान भन्दैछन् त, होइन?
12: जनताले राम्रो रूपमा होइन, मैले भनिहाले केही कमी कमजोरीले गर्दा प्रदेश सरकारलाई हेर्ने दृष्टिकोण नेपाली जनताको सकारात्मक थिएन। माथि चाहिँ केन्द्रीय सरकार परिवर्तन हुँदा बित्तिकै प्रदेश सरकार परिवर्तन हुने, सधैँ त्यो खालको चाहिँ डेलिभरी दिन नसक्ने र नेपाली जनताले एउटा प्रश्न उठाएको, तर नेपाली जनताले नै यस सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल ल्याउनको लागि कति नेपाली जनताले साधक प्राप्त गरे, ठुलो आन्दोलन बलिदानको जगमा उभिएको संहिता होइन यो, यसलाई सुधारेर कमी कमजोरीलाई सुधारेर पो लैजानु पर्ने हो। तर यति ठुलो शक्ति जो सत्तामा पुगेको छ, यति छलफल कोही दलसँग छैन, होइन तर उसले आफ्नो दस्तावेजमा मेन्युफेस्टोमा अहिले ल्याउँदै गर्दा चाहिँ यो प्रदेश सभा खारेजी जो पहिलादेखि उठाइरहेको थियो त्यही एजेन्डा ल्याउँदै गर्दा नेपालको राजनीति वृत्तमा नयाँ बस सुरुवात भएको छ, संहितामाथि प्रहार भएको छ, मूल मर्ममाथि प्रहार भएको छ, यही कुरा चाहिँ सबैले चाहिँ मनन गर्नुपर्छ, कमी कमजोरीलाई मात्रै सच्याउनु।
11: अब अहिलेको अवस्थामा चाहिँ संघीयताको कार्यान्वयन सफल कार्यान्वयन जुन ढङ्गले हुनुपर्ने थियो हिजो विगतमा पनि त राम्रोसँग हुन सकेन नि त होइन, अधिकार सम्पन्न पनि
12: होइन। मैले अघि नै भनिहालेँ संघीयताको सफल कार्यान्वयन किन भएन भने जसरी चाहिँ स्थानीय सरकार चाहिँ थाई सरकार थियो होइन त्यसमाथि प्रश्न उठेन र प्रदेश सरकार चाहिँ केन्द्रीय सरकारमा बार बार गठबन्धन लगाएका सरकार भने केन्द्रीय सरकार परिवर्तन हुँदा बित्तिकै प्रदेश सरकार परिवर्तन भए प्रदेश सरकारमा संविधानले तोकेका भन्दा बेसी मन्त्रीमण्डलहरू बने जनतालाई चुस्त चुस्त डेलिभरी दिन सकेनौं पहिलो प्र्याक्टिसमा दोस्रो त संहिताको हामी अभ्यास गर्दैछौ त्यस कारणले यो कुरालाई एकल अधिकार छ साझा अधिकार छ जहिले पनि मुख्यमन्त्रीहरूले आफ्नै सरकार होस् या अन्यको होस् हामीले आफ्नो अधिकार प्रयोग गर्न पाएनौं सबै केन्द्रीकृतमा गयो भनेर जुन सवाल उठाथे संविधानले दिएको अधिकार प्रयोग गर्न उनले पाउनुपर्छ र भएका कमी कमजोरीलाई अहिलेसम्म आएका प्र्याक्टिसलाई चाहिँ हामीले सुधार गर्नुपर्छ यसको मतलब होइन कि संहिता नै खारेज गर्छ।
11: अब अहिले चाहिँ राष्ट्रपाले चालेका कदमहरू भ्रष्टाचारले त देश थिल्थिलो रहेछ नि त होइन जताततै भ्रष्टाचारहरू अर्बौं अर्बका फाइलहरू बिगो दावी गरिँदैछन् अनुसन्धान जारी नै छ धेरै भीभीआईपी भीआईपी भनेर चाहिँ भनिएका व्यक्तिहरू चाहिँ बिचौलियाको घेरामा रहेछन् उनीहरू पक्राउ परिरहेका छन् सदरखोरमा धेरै मान्छेहरू भीभीआईपी भनेकाहरू चाहिँ अहिले सदरखोरमा छन् होइन हिजो भ्रष्टाचारमा एकदमै तदारुकता भ्रष्टाचारलाई अन्त्य गर्ने ठाउँमा चाहिँ सरकार त्यो ढंगले चाहिँ अगाडि बढेको त देखिएन होइन डाक्टर साहब।
12: सरकार चाहिँ एकातर्फ सरकारले भनिरहेछ हामी सुशासन दिन्छौँ भ्रष्टाचारीको फाइल खोलिरहेछौँ खोल्दैछौँ सम्पत्ति शुद्धिकरणमा अगाडि बढिरहेछौँ नेपाली काङ्ग्रेसले स्पष्ट निर्णय नै गरेको छ जति पनि भ्रष्टाचारका फाइल खोल्नुहोस् 46 सालको परिवर्तन पछाडि उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गरौँ एकातर्फ चाहिँ यो सरकारले भनेको बाटोमा नेपाली काङ्ग्रेसको साथै छ अर्कोतर्फ चाहिँ विधेयक यस्तो ल्याएको छ कि जो सांसदले भ्रष्टाचार गरेका छन् तिनी निलम्बन नहुने भनेर ल्याएको छ दुई विरोधाभास कुरा हो कि होइन सरकारको सुशासन कहाँ छ
11: बोल्ने
12: दाँत बेग्लै हो लैजाओस् त्यो छानबिन गरोस् ड्यू ल प्रोसेसबाट गरोस् तर चाहिँ एन कानून चाहिँ त्यस्तो ल्याउने अर्कोतर्फ चाहिँ रतान हामी सबका फाइल खोल्न आएकाउ भन्ने फाइल खोल्नलाई कसले रोक्या नेपाली काङ्ग्रेसलाई पूर्ण समर्थन गरेको छ तर जुन निलम्बन नहुने भ्रष्टाचार आरोप लगाएका सांसदहरूको पनि भनेर जुन विधेयक जबरजस्ती सदनबाट पारित भयो त्यसले गर्दा चाहिँ सरकारको द्वैध चरित्र स्पष्ट भइसक्यो।
11: अब सरकारले चाहिँ जुन ढङ्गले चाहिँ आफ्नो एग्रेसिभता अगाडि ल्याइरहेको छ अस्ति तपाईँले महाधिवेशनमा नै सुन्नुभयो प्रधानमन्त्रीले भन्नुभएको छ हामीले धेरै भ्रष्टाचारका फाइलहरू अब खोल्नु छ त्यसलाई ग्रे लिस्टबाट हटाउनु छ ब्ल्याकलिस्टको लाइनमा देश जब पुगिसके पछाडि चाहिँ एक्सन लिनै पर्ने एउटा स्थिति छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई 5 घण्टा मात्र होइन हामीले चाहिँ भ्रष्टाचारको अनुसन्धान गर्दाखेरि 5 वर्षसम्म पनि राख्नुपर्ने स्थिति 5 वर्षसम्म पनि ल्याएर छलफल गर्नुपर्ने स्थिति हुन सक्छ त्यो कुरामा सरकार एग्रेसिभ भएर अगाडि बढ्छ भनेर प्रधानमन्त्रीले जुन स्पिच दिनुभयो यो ढङ्गले सरकार आक्रामक तरिकाले अगाडि बढ़िरहेको छ भन्ने कुरामा तपाईँहरू कतिको विश्वस्त हुनुहुन्छ अब भ्रष्टाचार
12: आक्रामक ढंगले बढ़ाएको छ साथै छ नि त नेपाली काङ्ग्रेसले कहीँ बाधा अवरोध सड़कमा नेपाली काङ्ग्रेस गएको छ छैन नि हामी जहिले पनि प्रोसेसको कुरा गर्छौँ के संवैधानिक निकाय हो सोधपुछ गर्ने न संवैधानिक निकाय त स्वतन्त्र र स्वायत्त हुन्छ नि त अनि उसलाई चाहिँ किन यति घण्टा थुनेको भनेर सदनमा सांसदहरूले सबैले त कुरा उठाइसक्नु भयो नि मैले भने नि त ड्यू लो ल प्रोसेस कानुनी प्रक्रियाबाट हुनु पर्यो संविधान निकाय स्वायत्त र स्वतन्त्र हुन्छन् हाम्रै पालामा गठन भएका त हुन् त्यो प्रोसेसको मात्रै हामीले त्यो खालको चाहिँ गर्नु हुँदैन भन्ने हो तर चाहिँ सरकार चाहिँ द्रुत गतिमा चाहिँ हामी अगाडि बढ्छौँ भनेर बढिरहनु भएको छ सुशासनको लागि त्यसमा नेपाली काङ्ग्रेसको साथ छ।
11: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद। नमस्कार। उहाँ हुँदा नेपाली कंग्रेसकी नेत्री डाक्टर दिला संग्रौला भनी श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ। विश्रामपछि पुनः उपस्थित हुनेछौ।
10: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले घिटो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: घर अथवा वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेलसँगै भरोसासँगै।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: हर विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चा ग्लोबल फाइनेंस सबैका लागि ब्याङ्क डिसन फाइनेंस
3: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ तामाङजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ हजुर अनि नेकपा एमाले लगायतका वामपन्थी दलहरू एक ठाउँमा उभिने संकेत देखायो नि त हिजोको सम्मेलनले अप्ठ्यारो अवस्थामा फेरि मिल्न खोज्नु भएको हो काठ जुदाउन खोज्नु भएको हो मिलाउन
4: आज खास गरी अब आज असार 15 तपाईँ मार्फत सम्पूर्ण नेपाली किसानहरूलाई असार 15 को शुभकामना
3: धान दिवस पनि हो आज होइन
4: तपाईँहरूलाई पनि शुभकामना
3: तपाईँलाई पनि धेरै धेरै शुभकामना तपाईँ पूर्वतिर हुनुहुन्छ कि काठमाडौँ फर्किनु भयो
4: म पूर्वतिरै छु कृषि प्रधान देश भएको हुनाले राम्रो बाली नाली सप्रोस् राम्रो होस् आज धान दिवस सबैलाई शुभकामना सहित म आफ्नो कुरा राख्न चाहन्छु मूलत अब मदन भण्डारीको योगदान नेपालको कम्युनिष्ट आन्दोलनमा वाम आन्दोलनमा जुन अतुलनीय योगदान छ र त्यही योगदानलाई सम्झेर मदन भण्डारी फाउन्डेशनले एउटा कार्यक्रमको आयोजना गरियो र त्यसमा अब जुन आमन्त्रित विशिष्ट व्यक्तिहरूको उपस्थिति हेर्दाखेरि अब सबैले वामपन्थी एकताको कुरा गर्न सक्ने समाचार बन्न सक्छ तर त्यो समाचार मात्रै हो र त्यो अहिले नै वामपन्थी एकता अथवा एकता त गर्दै पनि हुनुहुन्छ साथीहरूले खास गरी अब कमरेड प्रचण्डले आफूलाई एकदम वामपन्थी एकता भन्दै अब धेरै वामपन्थीहरूलाई मिलाउनु पनि भएको थियो र त्यसो भएको हुनाले अब एकता उहाँ गर्दै हुनुहुन्छ तर नेकपा एमाले बेगर वामपन्थी एकताको सार्थकता नहुने रहेछ भन्ने कुरा त आम जनतालाई पनि थाहा छ आम सबै विश्लेषकहरूलाई पनि थाहा छ तर अहिले भर्खरै फेरि वामपन्थी एकताको बारेमा कुनै त्यस्तो चर्चा परिचर्चा र छलफल केही पनि भएको छैन कंग्रेस मदन भण्डारीको योगदान खास गरी वामपन्थी आन्दोलनमा एउटा नवीनतम प्रयोग जनताको बहुदली जनवाद एउटा चाहिँ वामपन्थी आन्दोलनभित्र अथवा लेफ्ट मुभमेन्टको एउटा चाहिँ मियो खास गरी लेफ्टहरू पनि तपाईँको चाहिँ प्रतिस्पर्धामा गर्नुपर्छ जानुपर्छ भन्ने कुरा नै मुख्य कुरा हो जबजाको त्यसो भएको हुनाले हामी प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जुन दृष्टिकोण उहाँले अगाडि सार्नुभयो मूलत नेपालको सबै वामपन्थीहरू त्यस्तै दृष्टिकोणको वरिपरि नै छन् अब उनीहरू अब हुन्छ 10 वर्ष माओवादीको जनयुद्धको नामबाट दीर्घकालीन जनयुद्धको नामबाट 10 वर्ष लडाईँ लडेर सत्ता कब्जा गर्ने नीतिमा अब एउटा पार्टी रह्यो तर पनि अब उसले पनि अन्तिममा त्यो छोडेर 62-63 आन्दोलन पछाडि त्यो छोडेर अन्ततगत उसको पनि लाइन त्यही हो कि मदन कमरेडले चाहिँ अगाडि सार्नुभएको जनताको बहुदली जनवाद अथवा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जुन चाहिँ तपाईँको चाहिँ नीति थियो र त्यो दृष्टिकोण थियो र त्यही दृष्टिकोणमा उहाँहरू पनि हुनुहुन्छ अन्ततगत घुमिफिरी सबै नेपालका वामपन्थीहरू त्यही दृष्टिकोणमा हो तर पनि अब अहिलेको नै सन्दर्भमा हिजो अब मदन कमरेडलाई त्यही दृष्टिकोणको आधारमा सम्झिने सन्दर्भमा यी सबै नेताहरू एक ठाउँमा उभिएका हुन्
3: तपाईँ चाहिँ अब मिल्नुपर्छ एक ठाउँ उभिनुपर्छ भन्ने लाइनमा हुनुहुन्न सेवाजी
4: होइन अहिले अहिले भर्खरै नेपालको वामपन्थीहरू यति छिटै अब एक ठाउँमा उभिएलान् अब मिल्लान् यो सम्भावना पनि छैन अथवा यो अहिलेको निर्वाचनको परिणामको कारणले के नगरौंला मिलेर चाहिँ अनि त्यसपछि के नबनाउला भन्ने सोच्या छ भने यो गलत कुरा हो
3: बनाउने मिलेपछि झन् खस्किन सक्छ त्यसो भए होइन
4: यो यसबाट धेरै रिजल्ट आइहाल्ने हामीले देखा छैन
3: भने चाहिँ अहिले मिल्ने सम्भावना छैन त्यो मिल्ने कुरा
4: होइन धेरै चाहिँ फेरि पनि दृष्टिकोणको हिसाबले लगभग मदन भण्डारीले अगाडि सार्नुभएको दृष्टिकोणको वरिपरि नै छन् नेपालको वामपन्थीहरू
3: तर प्रचण्ड अब क्रम मङ्गता हुन्छ तपाईँहरू तयार रहनुहोस् है भनेर नेता कार्यकर्ताहरूलाई आदेश दिइसक्नु भएको छ क्या
4: होइन त्यो हिजो चाहिँ एउटा कार्यक्रममा चाहिँ मदन कमरेडलाई सम्झिने सन्दर्भमा भएको कार्यक्रममा एक ठाउँमा जुटेको कारणले बनेको समाचारलाई लिएर कसैले आदेश दियो वा के गर्यो भन्ने कुरा गलत
3: होइन. तर तपाईँको पार्टी अध्यक्ष पनि त अब मिल्नुपर्छ भन्ने लाइनमा हुनुहुन्छ नि त. केपी शर्मा ओलीजीले पनि त त्यो प्रस्ताव अगाडि सार्नु भएको छ होइन.
4: होइन प्रस्ताव सारेर अगाडि बढेको छैन.
3: उहाँलाई पनि त गाह्रो छ नि त पार्टीमा. अब मिल्नु पर्यो. अब चाहिँ अलिकति पार्टीलाई बलियो बनाउनु पर्यो. नत्र
4: कार्यकर्ता छन्, संगठन छ, काम गरिरहेका छन्. के गाह्रो भएको छ र?
3: होइन गाह्रो त अब उहाँलाई छोड्नु पर्यो.
4: अहिले निर्वाचनको परिणाम हाम्रो प्रतिकूल छ, जसका कारणले गर्दाखेरि अब अलिकति नेकपा एमालेलाई धक्का लाग्यो. नेकपा एमाले अलिक बन्दैन कि क्या हो भन्ने केही मान्छेलाई लाग्न सक्छ. तर त्यो लाग्न साथै गाह्रो भयो के भयो अथवा अप्ठ्यारो भयो. पार्टी त अब निरन्तर चलिरहने प्रक्रिया हो. यद्यपि सबै मान्छे शाश्वत अन्तिमसम्म सबै मान्छे एउटै मतलब अन्तिमसम्म भन्ने हुँदैन. तर पनि तपाईँको त्यो विकल्प रहित हुँदैन. तर पनि यसको मतलब यो होइन कि एमालेभित्र अहिले एकदमै चाहिँ भवन्डर भयो के भयो अब विकल्प खोज्दैछ फलानलाई गाह्रो भयो. यो बाहिर बनेकै समाचारहरू हुन्थे. पार्टीभित्र आन्तरिक रूपमा तपाईँहरूले बाहिर जे समाचार बनाउनु भएको छ त्यो समाचारको सत्यता पार्टीभित्रबाट आउँदैन. र पार्टी एकता बढ्दैछ, पार्टी मिलेरै अगाडि बढ्छ र पार्टीले चाहिँ मिलेरै आफ्नो पार्टीलाई चाहिँ बनाउँछ. र यो चाहिँ देशव्यापी एउटा अभियानमा छ अहिले. र त्यसो भएको हुनाले अब यो बाहिर बनेका समाचारहरूको कारणले एमालेभित्र कुनै असर पर्दैन.
3: होइन तर चाहिँ अब पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चाहिँ हटाउने एक किसिमको मानसिकता बनाएका नेता कार्यकर्ताहरूलाई चकमा दिनका लागि पनि त मिल्नुपर्छ भन्ने लाइनमा जानुभयो नि त अहिले होइन.
4: होइन त्यस्तो चाहिँ अहिले भर्खरै कुनै अर्को पार्टीसँग मिल्न साथ चकमा दिनुपर्ने र चकमा हुन्छ भन्ने कुरा हामीले ठानेका पनि छैनौँ.
3: र
4: अर्को पार्टी एउटासँग मिल्न साथै फेरि सिङ्जुरो उम्रिहाल्छ भन्ने पनि हामीले ठानेका छैनौँ. र पार्टी अध्यक्षकै नेतृत्वमा यो पार्टी अगाडि बढिरहन्छ र यो पार्टी बन्छ. त्यसो भएको कारणले अहिले भर्खरै पार्टीभित्रको को नेतालाई को नेताले चकमा दिनुपर्ने छ र त्यसो भएको हुनाले त तपाईँको चाहिँ पार्टी त सबै सबै नेतृत्वको सबै कार्यकर्ताको एउटा चाहिँ पुञ्ज नै हो. त्यसो हुनाले त्यो सबै एकताबद्ध भएर अगाडि बढ्दा बढाउँदाखेरि यो बढ्ने कुरा हो. होइन अब तपाईँको चाहिँ आफ्नो ढङ्गले चाहिँ बजाउँदै हिँड्ने अर्को बाजा बजाउँदै हिँड्ने हो भने त पार्टी फेरि अब अगाडि त बढ्न सक्दैन. त्यसो भएको हुनाले हामी अहिले हाम्रो नेतृत्व जुन ठाउँमा छ र यही अनुसारै अगाडि बढ्छ. र यहाँभित्र कुनै त्यस्तो चाहिँ कसैले कसैलाई छिर्के हान्नु पनि पर्दैन, कसैले कसैलाई जाऊ भनेर धारे हात लाउनु पनि पर्दैन, कसैले कसैलाई गाली गर्नु पनि पर्दैन. र पार्टी अध्यक्षमाथि हो केही नेताहरूका आफ्ना भनाइहरू रहे, तर त्यो भनाइहरूको मतलब यस्तो होइन कि पार्टी चाहिँ पूर्णत शत प्रति त्यसो भए त सबै नेताहरू होइन जो जो एउटा तह एउटा लेयर छ त्यो सबै नेताहरू चाहिँ हामी नै हिजो नेतृत्वमा थियौँ. पार्टी अध्यक्षको मातहतमा हामी नै नेतृत्वमा थियौँ. हामी सबै असफल भयौँ. हामी सबै चाहिँ ल एकचोटि चाहिँ सबै छोडौँ न त भन्ने आँट कसैलाई छ र? त्यसो भएको हुनाले कुनै एउटा व्यक्ति अथवा कुनै नेतृत्वलाई अध्यक्षलाई आरोप
3: लगाएर पार्टीलाई अल्पत्र छोडेर हिँड्ने महाधिवेशनबाट चाहिँ गाह्रो महाधिवेशनले चाहिँ बलियो रूपमा अगाडि सारेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले त पार्टीलाई त सम्हाल्नु पर्यो नि त होइन. उहाँको त जिम्मेवारी छ नि त होइन पार्टीलाई.
4: त्यही जिम्मेवारी त पूरा गरिराख्नु भएको छ. त्यही जिम्मेवारी पूरा
3: लगायतका महासचिव लगायतकाहरूले चाहिँ होइन तपाईँले अब विकल्प दिनुहोस् या मार्ग प्रशस्त गर्नुहोस् भनेर चाहिँ उहाँलाई चाहिँ पटक पटक चाहिँ थ्रेट दिइराख्ने कुराले त राम्रो भएन नि त एमालेभित्र.
4: त्यही त्यही त्यस्तो राम्रो त्यस्तो दिइराखेको भन्ने पनि होइन. होइन बैठकको सन्दर्भमा बैठकका कुराहरू बढाई चढाई गरेर बाहिर ल्याएका चाहिँ हुन् होइन. बैठकमा के भयो अनुमानको घरमा बाहिर समाचारहरू चाहिँ बनेका छन् होइन. बैठकमा निर्णय हुन्छ.

0: हुन हामी तयार छौ। नेकपा एमालेको सबै नेताहरू जुनसुकै खालको चाहिँ उसमा होइन छानबिनमा अथवा जुनसुकै मैले भने फेरि पनि दोहोऱ्याउँछु जुनसुकै अग्निकुण्डमा नेकपा एमालेका हर नेताहरू त्यहाँबाट पार हुन तयार छ, तर त्यसलाई निष्पक्ष र प्रतिशोध रहित ढंगले छानबिन होस् र हामी यस्तो कुरामा चाहिँ हामी स्पष्ट छौं। त्यसो भएको हुनाले तर प्रतिशोधको हिसाबले बिना तपाईँको चाहिँ आधारहीन चार्जहरू लगाएर यदि नेकपा एमालेका कोही नेतालाई फसाउने अथवा एमालेलाई टार्गेट गर्ने उद्देश्यले के गरिन्छ भने त्यो कुरा सही हुँदैन। त्यसको हिसाब किताब त पछि फेरि हामी पनि गर्छौं, त्यस्तो धेरै प्रतिशोध त हामी पनि लिँदैनौं, तर पनि कानूनको दायराभित्र रहेर सबै कुराहरू हामी हेर्छौं। तर तपाईँको चाहिँ तर ठिकै छ, हामीले के ठान्दछौं भने राज्यको स्थापित कानूनको परिधिभित्र रहेर स्थापित मान्यताभित्र रहेर गरिने हर कुरालाई हामी स्वागत गर्छौं, तर त्यसलाई तपाईँको चाहिँ कसैलाई फसाउने एमालेलाई सिद्ध्याउने नियतले चाहिँ गरिन्छ भने र त्यो गलत तरिकाले गरिएको कुरालाई हामी स्वीकार गर्न सक्दैनौँ। त्यसैले हामीभित्र चाहिँ कोही एउटा नेतालाई कतै कारवाही भयो अथवा कतै केही नेतालाई छानबिन भयो भने अर्को नेता चाहिँ खुचिङ गर्दै होइन काकी बजाउने चलन एमालेमा छैन र एमालेभित्र अब जुन ढंगले हाम्रो पार्टीभित्रको आन्तरिक
1: देखिएकै हो नि। अब तपाईँको पार्टी अध्यक्ष पक्राउ पर्दाखेरि उपाध्यक्षले चाहिँ स्टाटस पनि लेख्नु भएन, तर पार्टी अध्यक्षले त विज्ञप्ति नै जारी गर्नुभयो नि त, खुचिङ पनि भन्ने चलन पनि छ अलिअलि
0: होइन। यस्तो चाहिँ
1: अनि त्यहाँ तपाईँको पार्टी अध्यक्ष पक्राउ पर्दाखेरि फेसबुकमा स्टाटस लेख्नुभयो, हामी त देखेनौँ।
0: अनि यस्ता मसिनो कुराहरूलाई हामीभित्र चर्चामा अब यत्रो राष्ट्रिय मिडियामा हामी चर्चा गरिरहनु पर्दैन होइन। अब कुनै एउटा
1: होइन
0: पार्टी बैठकमा अथवा पार्टीका चाहिँ आन्तरिक कुराहरूमा के भएको छ भन्ने कुरा मुख्य हो, त्यो कहाँ एउटा चाहिँ सामाजिक सञ्जालमा कहाँ एउटा चाहिँ पोइन्ट लेख्यो कि लेखेन होइन, एउटा
1: छोड्नुपर्छ भनेर लेखेका कुराहरूको चर्चामा आउँछन् नि त फेरि ती सबै कुराहरू।
0: यस्ता कतिपय अब सामाजिक सञ्जालमा लेखिएका मसिना कुराहरूको बारेमा त हामी चर्चा गरिबस्दैनौँ र खास गरी अब दृष्टिकोणहरूको हिसाबले पार्टीभित्र हो पछिल्लो कालमा अलिकति अब नेताहरूको बीचका केही भनाइहरूको सन्दर्भलाई लिएर अलिक बढी व्यापक बहस राजनीतिक विश्लेषण राजनीतिक चाहिँ माहौलमा अलिकति हुने गरेको पनि छ। तर पनि यसको मतलब यो होइन कि एमालेभित्र अब उसले उसलाई सिद्ध्याउने उसले उसलाई सिद्ध्याउने र अर्को चाहिँ भनौँ न राज्य पक्षले अथवा अर्को पक्षले एउटा अर्को नेतामाथि चाहिँ आक्रमण गर्दाखेरि अर्कोले खुचिङ गर्नुपर्ने यो खालको परिवेश एमालेभित्र छैन र हुँदैन पनि।
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: हजुर धन्यवाद।
1: आजले श्रोता नेपाली भर्समा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित गर्नेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: 불러 참은 밖에서 보는 스팟
1: 이제
0: भरपूर मनोरंजन सहित मात्र 999 में बीच होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने पैकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डीलर दाई मार्फत वा बीच होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: को सबै मैदान सकियो होइन, अलिकति स्फूर्त हुनुभयो होइन,
1: अब करिब करिब सकियो।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन जुन ढंगले चाहिँ अगाडि बढ्नुपर्ने थियो, जुन ढंगले चाहिँ यसको व्यापकता हुनुपर्ने थियो, जुन ढंगले चाहिँ यसको वाहवाही हुनुपर्ने थियो, त्यो हुन सकेन। भद्रगोलै भद्रगोलमा सम्पन्न भयो होइन महाधिवेशन।
1: निर्धारित समयमा महाधिवेशन सकिएको थियो भनेदेखि तपाईँले भनेका यी कुराहरू, यी प्रश्नहरू उठ्दैका थिए, तर अब पहिलो महाधिवेशन अनुभवका हिसाबले, सिकाइका हिसाबले, अनुभवका हिसाबले केही कमी कमजोरी रहे विगतमा, किनभने महाधिवेशन गरेको अनुभव राष्ट्रपतिमा रहेन, तर सिकाइको हिसाबले भने पर्याप्त रह्यो एकपटक। त्यस कारणले गर्दाखेरि अब तीन दिनमा सक्नुपर्ने, छ दिनमा सकिँदा केही आलोचनाहरू हुनु यसलाई अस्वाभाविक मान्न सकिँदैन।
0: होइन, महाधिवेशनमा चाहिँ निर्वाचन समितिले हो होइन महाधिवेशन गराउने, भोटिङ गराउने त होइन,
1: एकदमै।
0: तर निर्वाचन समितिमा चाहिँ उम्मेद्वारै भएका प्रतिस्पर्धीहरू पनि त्यहाँ बसेर चाहिँ रात दिन निगरानी गरिराख्नु भएको थियो अरे, यस्तो नि हुन्छ?
1: होइन, त्यो केही अर्थमा मैले अघि नै तपाईँलाई भनिसकेँ, मैले तपाईँलाई फेरि पनि भने, केही कमी कमजोरीहरू रहेकै हुने यसपटकको
0: महाधिवेशन। प्रतिस्पर्धीहरू नै त्यहाँ गएर चाहिँ बसिराख्ने, त्यो गरिराख्ने, त्यो अलिकति भएन, यो संशय आयो।
1: यसपटक विशेष गरी नेतृत्वले पनि आत्मआलोचना गरिसकेको विषय हो, र त्यसमा निर्वाचन आयोगबाट धेरै जसो कमी कमजोरी त्यहाँबाट भएका छन्। अब आफै उम्मेद्वार हुने, आफै आयोगमा पनि भएका कारणले
0: गर्दाखेरि
1: भोट पनि माग्नुपर्ने, यता विधि प्रक्रिया नै पूरा गर्नुपर्ने हुँदाखेरि त त्यो त दुइटै काम त एकचोटि हुन सक्दैन। त्यो सम्भवतः यही कारणले गर्दा, यस्तै धेरै कारण जोडिराखेर चाहिँ लम्बिन पुग्यो। तर समग्रमा भन्ने हो भने राम्रैसँग, अन्तत राम्रैसँग
0: भन्नुपर्छ। होइन, तपाईँले पनि त असन्तुष्टि व्यक्त गर्नुभयो होइन, आफ्नो स्टाटसै लेख्नुभयो, नो भोटको पनि धन्यवाद भनेर।
1: यस्तो छ, अब इन्टरनल हामीले पार्टीभित्र छलफल गर्नुपर्ने कुराहरू धेरै छन्, किनभने हाम्रा निर्वाचन प्रक्रियाहरू,
0: तपाईँले तपाईँकै प्रतिस्पर्धीलाई पनि मतदान हाल्नु गर्नुभयो नि त होइन, मतदान नगरेर त अगाडि बढ्दै बढ्दैन रे मेसिन त होइन।
1: हामीले नो भोटको कन्सेप्ट पहिलेदेखि नै भन्दै आयौँ, कसैलाई भोट हाल्न मन लाग्दैन भनेदेखि भोट हाल्नै पर्छ भन्ने हुनुहुँदैन भनेर हामीले भन्दै आयौँ। तर जस्तो हाम्रो अब खुल्लामा 14 जनालाई या 35 जनालाई हाल्नु पर्थ्यो भनेदेखि कम्पलसरी हाल्नुपर्ने बनाइयो, त्यो नगरिकन 3-4 जना त जसले हाल्न मन लाग्ने उसलाई हाल्न पाउनु पर्थ्यो। ती चिजहरू नहुँदाखेरि चाहिँ केही अन्यलता भएकै हुन्। त्यसै गरी निर्वाचन प्रक्रियामा
0: कतिजनालाई कम्पलसरी भयो, 34 जनालाई हाल्नै पर्ने होइन।
1: होइन, भन्न खोजेको मैले त्यो एउटा उदाहरण मात्रै दिएको हो, जस्तो अब तपाईँ जातीय क्लस्टरमा गएर या अरू भूगोलमा गएर हेर्नु भने 5 जनालाई हाल्नुपर्ने, 2 जना महिलासहित 3 जना पुरुष हाल्नुपर्नेमा त्यहाँ 2 जना पुरुष र 1 जना महिलालाई मात्रै भोट हाल्न कसैले चाहन्थ्यो भने त्यो पाउनु पर्थ्यो भन्ने कुरा हो।
0: तर जबरजस्ती पनि हाल्नुपर्ने स्थिति आयो, प्रतिस्पर्धीलाई पनि मतदान गर्नुपर्ने स्थिति।
1: हामीले अब प्रविधि अनुसार चल्न खोज्यौँ, प्रविधि अनुसार चल्नुपर्छ भन्यौँ, तर कतिपय हाम्रा काम गराइ चाहिँ पुरानै शैलीको जस्तो बन्न पुग्यो। त्यो के कारणले भयो भन्दाखेरि हामीले प्रविधि र हाम्रो सोचलाई सँगसँगै लाँदाखेरि कहीँ कतै ती चिजमा चाहिँ नमिलेको हो कि भनेर यस्तो लाग्यो।
0: प्रविधिमा तपाईँको के संशय छ प्रविधिप्रति?
1: होइन, अब यस्तो हुन्छ, त्यो कतिपय सेटिङहरू मिलाउनु पर्ने, बनाउनु पर्ने भएका कारणले गर्दा, या फोटो अपलोड गर्नलाई निश्चित एउटा समय चाहिने होइन, यी चिजहरू सबै कुरा मिलाउनका लागि समयमा महाधिवेशनमा सहभागीहरूको पनि निश्चित समयमै को हो भन्ने कुरा पनि क्लियर हुन सकेन, अनि महाधिवेशनमा पनि आकांक्षीहरूको संख्या अत्याधिक भयो, यी सबै कुराले गर्दाखेरि मिलाउनलाई केही समस्या भएको हो कि भन्ने मलाई लाग्छ। यो चाहिँ
0: अब पदाधिकारीहरूको निर्वाचन पनि यहाँले देखि नै सक्नुभयो, अन्तत्व गत 43-45 महाधिवेशन प्रतिनिधिहरूमा करिब 1200-1300 मात्रै मत खसाल्नु भने त यो त दुर्भाग्य भयो नि त होइन।
1: यो त समय लम्बिएकै कारणले गर्दा हो, 3 दिनमा सकिएको थियो भने या 2 दिनमा महाधिवेशन पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन चाहिँ हामीले बन्द सत्र गरेर करिब करिब तेस्रो दिनमा चाहिँ निर्वाचनको प्रक्रिया सक्ने ग्यारेन्टी सबै कुरा भएको थियो भने यो अवस्था आउँदैन थियो। तर किनभने लम्बियो सकिसकेपछि आफैमा छिचाउन गर्मी, अब लेकका मान्छेहरू, विशेष गरी पहाड़का मान्छेहरू एकैचोटि मधेश आउँदाखेरि मधेसमा बसेर बस्दै गर्दा त्यो गर्मी पनि सहन सक्ने कुरा रहेन एउटा कुरा। अर्को कुरा भनेको यो मध्य असारको समय, कतिपय ठाउँमा रोपाईको समय, अब भड्काउनु पर्ने व्यस्तता, यी सबै कुराले गर्दाखेरि प्रतिनिधिहरू फर्किन थाल्नु, जस्तै गर्दाखेरि अब यो अवस्था आयो। अब 3000 कम्तीमा पनि अब 3035 मत खस्नुपर्नेमा एक हजार बाह्र सय खस्नु भनेको त अब त्यो
0: प्रश्न उठाए कि
1: धेरै तलको मत खस्यो. अब त्यसलाई चाहिँ वैधानिकताको हिसाबले प्रश्न उठाउन त अब एउटा महाधिवेशनमा जतिजना भए पनि अब पहिलो खण्ड पुरा भइसकेपछि यो पदाधिकारीको विषय थियो, यसलाई खासै त्यति धेरै उता रहेन. तर पनि संख्या धेरै भइदिएको भएदेखि खुसी नै हुन्थ्यो सबैलाई, सबैले अपनत्व फिल गर्ने अवस्था रहन्थ्यो.
0: चितवन महाधिवेशनले एउटा सन्देश चाहिँ के दियो तपाईँहरूको जुन पार्टी सभापतिज्यू रवि लामिछानेजीले चाहिँ प्रस्तुत गर्नुभएको प्रतिवेदन प्रस्तावमा चाहिँ संघीयताको विषय उठेको छ होइन, संघीयतालाई सम्भवतः यसलाई रिफर्म गर्ने अर्थात् खारेजै गर्ने ढंगले स्थानीय तहलाई निर्दलीय हिसाबले अगाडि बढाउने ढंगले जुन किसिमका प्रस्तावहरू आएका छन् यसमा आलोचना र टिप्पणीहरू शुरू भएका छन्. राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो के भनेर मत माग्यो, आज कुन बाटोमा हिँड्न खोजिरहेको छ भनेर राजीवजी?
1: होइन, राष्ट्रपतिले संघीयताको विषयमा पुनर्विचार गर्ने भनेर कहिले चाहिँ भनेको थिएन र राष्ट्रपतिले यो पहिलेदेखि भनेको विषय हो. संघीयताको सन्दर्भमा पुनर्विचार गर्नुपर्छ, हामीले स्थानीय तहको साइज बढाउने र संख्या घटाउने कुरा पहिलेदेखि गर्दै आएको, हाम्रो यो प्रतिबद्धता पत्रमा रहेको कुरा हो. त्यसपछि गएर विशेष गरी प्रदेशको संरचनागत हिसाबले त्यसलाई निष्क्रिय गर्ने हो या सक्रिय गर्दा पनि त्यसलाई फरक ढंगले गर्ने मोडालिटीमा जाने भन्ने कुरा त राष्ट्रसभाभित्रको यो छलफलको विषय हो. यसलाई त कसैले निर्वाचनमा भाग लिँदाखेर चाहिँ एउटा कुरा भन्यो पछि अर्को कुरा गर्यो भन्ने त अर्कै छैन. यदि संघीयताको विषयमा चाहिँ राष्ट्रसभाले पुनर्विचार गरेन भनेदेखि चाहिँ जनताले किन यो विषयमा पुनर्विचार गरेन भनेर प्रश्न सोध्नेवाला थिए.
0: होइन तर चाहिँ तपाईँकै पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री होइन जनकपुरमा घर भेलामा घर अब तपाईँहरू चाहिँ काठमाडौँमा श्री पशुपतिनाथको दर्शन गर्न मात्र आउने हो, अरू चाहिँ त्यहाँ काम
1: रहेन. यसो हुन्छ, यसको अर्थ के हुँदैन भन्नुहुन्छ भन्नुहुन्छ भने संघीयताको मोडालिटी संघीयता नै खारेजी गर्ने भन्ने पनि त हुँदैन नि, मोडालिटी परिवर्तन गर्ने कुरा पनि हुन्छ नि त. हामीले आज हाम्रा मोडालिटी अलिकति परिवर्तन आवश्यकता हो कि भन्ने कुरा जनताले महसुस गरिरहेका छन्। मैले तपाईँलाई गएका कार्यक्रममा नि भनेको छु कि 700-800 सांसद यो देशलाई आवश्यकता हो कि होइन, 100-150 मन्त्री यो देशलाई आवश्यकता हो कि होइन, यो चिज त हामीले हेर्नुपर्छ नि होइन. आज एउटा कुनै मन्त्रालयमा चाहिँ 2-3 सचिवालय सदस्य बढी भए भन्दै गर्दा चाहिँ सदनमा हङ्गामा मचाउने दलहरूले के सोच्नुपर्छ भने यत्रो संख्यामा सांसद चाहिँ किन राख्ने भनेर सोच्ने कि नसोच्ने, यो पनि त प्रश्न हो नि होइन.
0: होइन, अब संघीयतालाई रिफर्म गर्ने कुरा, संघीयतालाई होइन पुनर्जागरणका ढंगले चाहिँ अगाडि बढाउने कुरा, यसलाई अलिकति पुनर्गठन गर्ने कुरा भनेको चाहिँ यो कस्तो खालको खाका भन्न खोज्नु भएको? संघीयतामाथि त प्रहार गर्दैन नि राष्ट्रपतिले, होइन यसमा त क्लियर छ नि त होइन.
1: होइन, संघीयताको सन्दर्भमा प्रहार गर्ने कुरै छैन, प्रहार गर्ने भनेकै
0: होइन. संविधान
1: संशोधनका क्रममा प्रदेश संरचनाको विषयमा मात्रै उठेको प्रश्न हुन् केही यो प्रश्न पनि किन यो किन प्रश्न छोडिन्छ भने स्थानीय तह भनेको दैलाको सरकार हो. स्थानीय तहमा प्रतिपक्षको भूमिका कहिले पनि परिकल्पना गरिएको हुँदैन, त्यहाँ सत्ता पक्ष मात्रै हुन्छ भन्ने परिकल्पना गरिन्छ. त्यस कारणले गर्दाखेरि यो गैर दलीय हुनुपर्छ भनेर भनिएको. किन भन्नुहुन्छ भने आज पनि तपाईँले हेर्नुभयो भने मेयर कंग्रेसको छ भने उपमेयर एमालेको हुन्छ, अनि त्यसपछि वडा अध्यक्षहरूमा पनि फरक फरक हुन्छ. तर त्यहाँ प्रतिपक्षको भूमिका संविधानले कहीँ परिकल्पना गरेको छैन. तर जब बजेट ल्याउने बेला हुन्छन्, विकास निर्माणका कुराहरूमा हुन्छन्, त्यहाँ सिधा जनताको मुद्दा, जनताको मृत्युदेखि जन्मदेखि लिएर यी सबै कुरा सिधा स्थानीय तहसँग जोडिन्छन्, त्यहाँ त्यो नभइकन जनताको लाश, मृतकको लाश पनि उठ्दैन, जनताको जन्मिनेको नाम पनि राखिँदैन, यी सबै कुरा स्थानीय तहबाट हुन्छ. तर जब त्यहाँ प्रतिपक्षका र पक्ष भनेर किट्टा काट सुरु हुन्छ, त्यसले जनतालाई डेलिभरी दिन सक्दैन. त्यस कारणले गर्दा पनि यो चाहिँ त्यहाँ निर्दलीय हुनुपर्छ भनेर परिकल्पना गर्न खोजेकै हो यो विषय चाहिँ.
0: तपाईँ त सभामन्त्रीको पनि दावेदार हुनुहुन्थ्यो होइन, पछि किन छोड्नुभयो?
1: होइन, मैले छोडिनँ, म निर्वाचनमा भाग
0: लिएँ,
1: म पराजित भएको हो त्यसमा.
0: पराजित हुनुभयो होइन, सभामन्त्रीमा तपाईँले पत्याएनन् होइन महाधिवेशन प्रतिनिधिहरूले?
1: होइन, त्यो स्वाभाविक हुन्छ, किनभने 14 थियो, त्यसमा 3 मात्रै जित्नुपर्ने अवस्था हुन्छ, त्यसमा महिला कम्पलसरी थियो, त्यसलाई स्वाभाविक हुन्छ, निर्वाचनमा भाग लिएको हो मैले.
0: तर प्रतिस्पर्धा जुन ढंगले भयो त्यो लोकतान्त्रिक भन्दा पनि पुरानै अनुहार दोहोरे नि त राजीव खत्रीजी नेतृत्वमा
1: होइन पुरानै भन्न मिल्दैन तीन वर्ष चार वर्ष भयो यो पार्टी शुरू भएको मेरो प्रथम महाधिवेशन गर्दैछ प्रथम महाधिवेशन गर्दै गर्दा यसभन्दा अगाडि पार्टीमा काम गर्न आउने व्यक्तिहरूलाई नै फेरि दोहोऱ्याएर ल्याउने भनेर भनिनु त्यो गलत होइन किनभने अनुभवका हिसाबले पनि म भन्दा अझ परिपक्व उहाँहरू हो नै त्यसमा दुई मत रहेन मैले आफ्नो दाबी राख्नु आफ्नो ठाउँमा हुन्छ अर्को कसैले फेरि दाबी राख्नु त्यो आफ्नो ठाउँमा गलत छ मैले भनेको होइन तर त्यो हुँदै गर्दा पनि फेरि मतदातालाई चाहिँ उहाँ चाहिँ अलिक परिपक्व हो यसपटक उहाँलाई गर्नु भनेर भन्नु भनेको त्यो अस्वाभाविक
0: होइन धेरै मान्छे धेरै नेताहरू होइन परिपक्व नेताहरू विभिन्न विषयका विज्ञ नेताहरू पराजित भएर चाहिँ कतिपय अनुहारहरू आउँदाखेरि त अप्रत्याशित नतिजा आयो अल्गोरिदमले चाहिँ धेरैलाई अगाडि सार्यो भन्ने खालका बहसहरू पनि चले नि त
1: होइन यस्तो हुन्छ यो राजनीति राजनीतिमा राजनीति भनेको कुरा चाहिँ के हुन्छ भने कहिलेकाहीँ आफूले आफूलाई अब्बल हो भनेर भन्न सकिन्छ अनि अरूले पनि अब्बल हो भनिदिएको पनि हुन्छ तर नेतृत्व लिने कुरा भनेको कुरा चाहिँ अलिक फरक हुन्छ त्यो नेतृत्व लिने कुरामा चाहिँ मेरो विज्ञता म यो सेक्टरको चाहिँ म सफल व्यक्ति भनेर मात्रै काम गर्दैन त्यो राजनीतिक रूपमै त्यसले नेतृत्व लिन सक्ने नसक्ने भन्ने कुरा चाहिँ त्यो पब्लिक या मतदाताले अनुभूत गरेको हुनुपर्छ त्यही चिज नै हो अहिले भएको कुरा भने त्यसलाई हामीले अन्यथा सोच्नै हुँदैन
0: तर जुन महाधिवेशनले के सन्देश दियो चितवन महाधिवेशनले
1: विशेष गरी मैले अघि पनि भने विशेष गरी यसपटक नेतृत्व र नीतिको हिसाबले राष्ट्रपतिको महाधिवेशन महत्वपूर्ण रह्यो नेतृत्व यस हिसाबले रह्यो कि दुई समूह विशेष गरी राष्ट्रपा र पालेजी समूह बीच एकता पछाडि यो किसिमको महाधिवेशन हुनु त्यो पनि एकताबद्ध भएर महाधिवेशन हुनु यो आफैमा राम्रो कुरा थियो गुट रहित थियो केही प्रयासहरू नभएका होइनन् गुट बनाउने प्रयासहरू बन्न खोजे यो महत्वपूर्ण रह्यो भन्ने मलाई लाग्छ
0: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार राजीव खत्रीजी
1: नमस्कार
0: अरू राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं केन्द्रीय सदस्य राजीव खत्री आदरणीय श्रोता नेपाली बहसमा हामी चर्चा गरिरहेका छौँ आज धान दिवस देशमा धान धेरै फलाउनुपर्छ देशमा धान उत्पादन व्यापक हुनुपर्छ भन्ने विषय चाहिँ पटक पटक आउने गर्दछ हामी धानको पूजा गर्छौं अन्नको एउटा राजाको रूपमा हामी धानलाई लिन्छौं तर सबैमा मल बिउ र खाद नपाउँदाखेरि किसानहरू रोइरहेका छन् आज हामी धान दिवसको अवसरमा कुराकानी गर्न चाहन्छौ चर्चा र परिचर्चा गर्न चाहन्छौ वरिष्ठ चिकित्सक डाक्टर डुण्डीराज पौडेल डाक्टर साहब तपाईँलाई नेपाली बसमा हार्दिक स्वागत छ नमस्कार शुभकामना पनि छ होइन अब यो धान चाहिँ खासमा धेरै फलाउनु पर्ने हो नेपालीहरूले धानलाई निर्यात पनि गर्न सक्नुपर्ने हो पर्याप्तता दिन सक्नुपर्ने हो त्यो पनि भएको छैन तर यो धानको महत्वका विषयमा अलिकति कुरा गरौं न धानको खास महत्व के छ
2: हजुर मुख्यतः के भने 10,000 वर्ष अघि यसलाई डोमेस्टिकेसन गरिएको अनुमान गरिएको धान खेती नेपालको प्रमुख खाद्यान्न बाली हो यो चाहिँ मानिसको शारीरिक क्रिया सञ्चालनको सँगसँगै होइन यो हाम्रो नेपालको प्रमुख किसानहरूको चाहिँ आय स्रोत पनि हो अब तर पछिल्लो समयमा धानको उत्पादनको बारेमा विभिन्न किसिमका चाहिँ गुनासाहरू विभिन्न किसिमका चाहिँ पीमर्काहरू होइन विभिन्न प्रकारका चाहिँ उत्पादन रास आइरहेका कुराहरू चिन्ताहरू व्यक्त गर्दैछन् होइन एकातिर चाहिँ मलको अभाव अर्कोतिर चाहिँ सिँचाइको अभाव भनिन्छ र किसानका लागि अवश्य पनि यो प्रमुख खाद्यान्न बाली मात्रै होइन नगदे बाली पनि मानिन्छ तर स्वास्थ्यको हिसाबले भन्नुपर्दा एउटा परिस्थिति छ भएको नाता यहाँले पुरा सोध्नुभयो अत्यन्त सान्दर्भ पनि छ मूल त हाम्रो शरीर भनेकै दुई तिहाई पानी कार्बोहाइड्रेट प्रोटिन फ्याट भिटामिनहरू र मिनरलहरूको सम्मिश्रण बनेको हुन्छ यो मूलत चामल भनेको के हो भन्दा इनर्जी इल्डिङ फुड भनेको दैनन्दिन काम गर्नका लागि पसिना बगाइन्छ मिहिनेत गरिन्छ त्यसका लागि चाहिँ निश्चित भएर जाने जुन शक्ति छ इनर्जी छ त्यो इनर्जीका लागि चाहिँ त्यो निश्चित हुने इनर्जीको स्रोत हो चामल त्यसले अर्थमा चाहिँ यो कार्बोहाइड्रेट रिच पनि एउटा भनिन्छ हामीले होइन
0: कार्बोहाइड्रेट भनेको
2: त्यसले गर्दा चामल भन्नुहोस् अथवा गहुँ भन्नुहोस् मकै भन्नुहोस् होइन अब त्यस्तै प्रकारले जौ भनौँ अथवा विभिन्न प्रकारका चाहिने अन्नबालीहरू छन् यी चाहिँ यिनीहरूको आफ्नै किसिमको चाहिँ भूमिका छ होइन चामल खाने हुन्न भन्ने पनि छ तर हामी नेपालीहरूको वैज्ञानिक रूपमा भन्नुपर्दाखेरि चाहिँ चामल अथवा खाद्यान्नहरू अथवा अन्नबालीहरू अथवा कार्बोहाइड्रेट युक्त खाद्य पदार्थहरू अथवा सुगरयुक्त खाद्य पदार्थहरू कम मात्रामा प्रयोग गर्ने हो, तर धेरै मेहनत गर्नुपर्ने मान्छेहरू, परिश्रम गर्नुपर्ने मान्छेहरूको लागि चाहिँ यदि ब्लड सुगर शरीरमा छैन भने, वेट धेरै छैन भने चामलै खाना हुनु भनिन्छ। तर हाम्रो पुर्खाहरूले कस्तो राम्रो बनायो, हामीलाई भनिन्छ नि हामीहरू होइन, दाल भात चामल भनेको अत्यधिक मात्रामा दाल प्रयोग गर्नु पर्यो, जो प्रोटिनको स्रोत हो। त्यो प्रोटिनको स्रोतभित्र पनि एकै किसिमको दाल प्रयोग गर्नुभन्दा मिश्रित प्रकारको दालहरू प्रयोग गरियो भने हाम्रो शरीरलाई चाहिने जुन हाम्रो मांसल विकासको लागि अथवा चाहिँ रक्त निर्माणको लागि अथवा शरीरलाई चाहिने आवश्यक पर्ने जति पनि चाहिँ हर्मोनहरू उत्पादन गर्नको लागि चाहिने जुन प्रोटिनको मुख्य स्रोत होइन, त्यो प्रोटिनको मुख्य स्रोत जुन प्रोटिन हो, त्यो प्रोटिनको पनि मुख्य स्रोत भनेको विभिन्न प्रकार दालहरू, मिश्रित प्रकार दालहरू भए शाकाहारीको लागि दुध दही फलफुल, अनि मांसाहारीको लागि विभिन्न प्रकारका चाहिँ मासुहरू अण्डाहरू यिनीहरू भए, त्यो प्रोटिनहरू चाहिँ एकदम सधैँ आवश्यक पर्दछ। प्रमुख चिज चाहिँ त्यो भन्दा प्रोटिन भनेकै त्यही हो नि त। पहिलो चिज संसार विश्वको सृष्टिमा चाहिँ नि यो ब्रह्माण्डको सृष्टिमा भनौँ, जीवको सृष्टि पहिलो तत्त्व भनेको प्रोटिन हो। त्यसै त फेरि हाम्रो पुर्खाहरूले भन्ने गरेको छन् दाल भात तरकारी भनेको अत्यधिक मात्रामा हामीहरूले प्रोटिनका स्रोतहरू प्रयोग गर्नु पर्यो। त्यो भनेको आफ्नो गति अनुसार, आफ्नो उपलब्ध अनुसार, आफ्नो बानी व्यवहार अनुसार होइन, उपलब्ध अनुसार, आर्थिक अवस्था अनुसार चाहिँ मिश्रित प्रकार दालहरू प्रयोग गर्ने, मौसमी तरकारीहरू प्रयोग गर्ने, विशेष गरी गेडागुडीहरू होइन मिश्रित प्रयोग गर्ने, त्यो राम्रो पानी हो। त्यसले गर्दा सबै धेरै फाइदा गर्दछ भने अर्कोतर्फ चाहिने अब सके मान्छेहरूले चाहिने दुध दही अब त्यस्तै प्रकारले चाहिने माछा मासु अण्डाहरू माछाहरू एकदमै शरीरको लागि चाहिँ आवश्यक वस्तु हो भने, दोस्रो पक्ष भनेको भात कार्बोहाइड्रेट, जुन कार्बोहाइड्रेट चाहिने ठिक्क मात्रामा तपाईँ व्यक्तिको उसले दैनन्दिन कति काम गर्दछ, उसको चाहिँ पेसा के हो, उसले कति मात्रामा चाहिने उस शरीरमा सुगरको मात्रा कति छ होइन, त्यसको आधारमा चाहिँ उसको ओजन कति छ,

0: यो विषयमा चाँडो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चा
2: ग्लोबल फ्यामिली ब्याङ्क सबैका लागि ब्याङ्क
3: डिसन भाइमेट
4: यतिकै हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य सांसद राजीव खत्री हुनुहुन्छ। राजीव जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: गुड मर्निङ।
4: होइन, लामो समयपछि तपाईँसँग कुराकानी भयो। उताको के अरे चितवनको महाधिवेशन

0: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइ राख्ने:
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
5: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
6: आमा मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
7: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556394595।
8: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
9: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
8: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि SMP कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
9: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको ब्यान भ्या ट्याक्स मासिक चौमासिक वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री सबै अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
8: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनडी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
9: सञ्चालक
8: सूर्य श्रेष्ठ,
9: एसएनपी कम्पनीको कार्यालय,
8: बाइपास रोड, भरतपुर, चितवन।
9: मोबाइल नम्बर
8: 9855 60 359,
9: 9855 26 959।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
11: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र?
11: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेसन,
14: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
13: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
14: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
13: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
14: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
13: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव। अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेसन,
14: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
13: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
14: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
13: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
14: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
13: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
15: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
16: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी।
15: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
16: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
15: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
16: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
15: सम्पर्क नम्बर 9855 82 997,
17: 98550 10 997।
18: के तपाईँ ल्यापटप, कम्प्युटरको खोजीमा हुनुहुन्छ?
19: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855 52 454, 9855 20 454, इमेल log.logic2@gmail.com।
18: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोल्युसन। के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
19: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550 52 454 98 455 20 454 इमेल lok.logic2@gmail.com
18: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन।
20: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
21: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
20: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
21: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने, मोबाइल 98 454 049 56 86।
22: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: I Islet Sunday Nuncha Radio Final 89.8 Megahertz.
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इट्स 11 एएम
2: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
3: आमा मलाई दुध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल भरतपुर 3 बेलसुक मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0 56 4 93 4 95
6: चैते धानमा नेक ब्लास्टको समस्या
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
6: रोगको लागि अनुकूल मौसम
5: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
5: खेतमा पानी जमाइराख्ने
6: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
5: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
5: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
6: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
5: समयमै कर तिरौं सभ्य नागरिकको परिचय दिऊं
6: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने।
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर दश चितवन। सम्पर्क नम्बर 0564-93-495।
3: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
4: आमा मलाई दुध है।
5: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
0: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो। इट्स 12:00 PM।

र एसियाली पावर हाउस जापान बीच रोमाञ्चक भिडन्त हुँदै अर्जेन्टिनाको शानदार क्लिन स्वीप मेस्सीको गोल संख्या 19 पुग्यो।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेड बाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामसाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। आज राष्ट्रिय धान दिवस सम्बन्धी खबरबाट आज 15/7/23 राष्ट्रिय धान दिवस सरकारले यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ धान दिवस मनाइरहेको छ। तर धानमा आत्मनिर्भरता र समृद्धिको नारा लगाउँदै गर्दा किसानले छर्ने बिउ भने वर्षेनी एक अर्ब रूपियाँ बढ़ीको भित्रिने गरेको छ। नेपालमा धानको बिउ उत्पादन पर्याप्त हुने र आन्तरिक उत्पादनले नै पुग्ने सरकारको दावी बीच उन्नत र विशेष गरी हाइब्रिड जातको बिउमा किसानको आकर्षण बढ़ी हुँदा देश पूर्ण रूपमा परनिर्भर रहेको देखिन्छ। संसार विभागको तथ्याङ्क अनुसार धानको बिउ आयात गत वर्षको तुलनामा 11.42% बढ़ेको छ। अर्थमन्त्री डाक्टर सोनी माग्लीले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टराईलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उहाँले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टराई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर माग्लीले नवनियुक्त अध्यक्ष भट्टराई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारितापूर्वक काम गर्न निर्देशन दिनुभयो। पच्चीसवटा विभिन्न घटकसँग पार्टी एकता गरेपछि नेपाली कम्युनिष्ट पार्टी नेकपाले पहिलो पटक आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका अनुसार यो ऐतिहासिक एकतापछिको पहिलो बैठक आगामी सोमबार अपरान्ह 4:30 बजे बस्ने तय भएको छ। यो बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुने जानकारी नेता रामकुमार भट्टराईले दिएका छन्। 25 वटा राजनीतिक समूह र घटकहरू एकापसमा गाभिए र नयाँ स्वरूप पाएपछि बस्न लागेको यो पहिलो बैठक भएकाले यसलाई चासोका साथ हेरिएको छ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिष्ट पार्टीहरूबीच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति तीखो टिप्पणी गरेका छन्। पूर्व मन्त्री समेत रहेका नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै पटक पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका छन्। उनले राजनीतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्चको रूपमा अख्याएका छन्। नेता बास्कोटाले देशमा भयंकर खतरा देखाएर नेतृत्वबाट यस्तो भाष्य निर्माण गर्न खोजिएको आरोप समेत लगाएका छन्। उनले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूलाई वास्तवमै सुधार र सत्य आर्जन गर्न चाहेको हो भने पहिले आफ्नो गल्ती स्वीकार्न पनि चुनौती दिएका छन्। कांग्रेस सभापति गगन थापाले क्रियाशील सदस्यता नवीकरण नगर्नेलाई पार्टीले नचिन्ने घोषणा गरे पश्चात पार्टीमा क्रियाशील सदस्यता नवीकरणको विवाद थप चर्किएको छ। सभापति थापाको उक्त घोषणापछि पूर्व संस्थापन शेरबहादुर देउवा पक्ष नेताहरू छन् असन्तुष्ट बनेका छन्। पार्टीको 15 महाधिवेशनको संघारमा कांग्रेसभित्र क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया छन् पेचिलो बन्दै गएको छ। सदस्यता अध्यावधिक केवल प्रशासनिक कार्य मात्र नभई पार्टीको भावी नेतृत्वको शक्ति सन्तुलन निर्धारण गर्ने प्रमुख माध्यम पनि हो। 14 महाधिवेशनमा 8,66,202 क्रियाशील सदस्यता थिए भने पछिल्लो डिजिटल अध्यावधिक अभियानमा 7,82,209 सदस्य मात्र योग्य देखिएको कांग्रेसले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड.

0: World Cup 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाका विभिन्न होटल, रेस्टुरेन्ट, खाद्य स्टोर र डेयरी उद्योगहरूमा सघन अनुगमन गरेको छ। विभागले तीनवटा छुट्टा छुट्टै टोली खटाई अनुगमन तथा निरीक्षण गरेको हो। विभागको पहिलो टोलीले बानेश्वर स्थित आनन्द भूमि बिजनेस सेन्टरको निरीक्षण गर्दा खाद्य स्टोरमा कस्मेटिक ग्रेडको रोज वाटर फेला पारेको छ। खाद्य प्रयोजनका लागि नभएको उक्त वस्तु भेटिएपछि विभागले थप अनुसन्धानका लागि 5 दिनभित्र कागजात सहित उपस्थित हुन समेत निर्देशन दिएको सोही सेन्टरमा म्याद नागिका, कृत्रिम रंग, मिक्स फ्रूट जाम, तोरी र बेसन समेत फेला पारेकाले ती वस्तु समेत नष्ट गरिएको छ। दैचिउरा खाने पर्वका रूपमा मनाइने असार 15 को अवसरमा भक्तपुर च्यामासिङ स्थित सही जुजुथौमा प्रसिद्ध जुजुथौको उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढ़ेको छ। पर्वका कारण माग बढ़ी भएकाले सामान्य दिनको तुलनामा धेरै परिमाणमा दूध समाएर जुजुथौ बिक्री भइरहेको जनाइएको छ। असार 15 को अवसरमा भक्तपुर आठ च्यामासिङ स्थित सही जुजुथौमा प्रसिद्ध जुजुथौको उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढ़ेको छ। आजको दिन दही चिउरा खाने नेपाली परम्परासँगै जुजुथौको माग हरेक वर्ष उल्लेख्य रूपमा बढ़ने भएकाले बजारको आवश्यकता पूरा गर्न जुजुथौका कर्मचारीहरू बिहानैदेखि उत्पादनमा व्यस्त रहेका छन्। कैलालीमा एकै दिन झण्डै 3.5 किलो लागौस चरेस सहित 3 जना पक्राउ परेका छन्। प्रहरीले अतरिया बजारका छुट्टा छुट्टै स्थानबाट 3 जनालाई चरेस सहित पक्राउ गरेको हो। अतरियामा रहेको ममता सेकुवा सेन्टरबाट आइतबार दिउँसो 2 किलो 95 ग्राम चरेस सहित 2 जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परिहरूमा सेकुवा सेन्टरका संचालक 45 वर्षीय शंकर कुमार साई र धनगढ़ी उपमहानगरपालिका एकमा बस्दै आएका कञ्चनपुरका 52 वर्षीय मिनराज भट्ट रहेका छन्। त्यस्तै अतरिया धनगढ़ी सड़क खण्डबाट 1 किलो 236 ग्राम चरेस सहित गोदावरी नगरपालिका 2 का 38 वर्षीय धर्म धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको

busting through the channel, that is bonus pound. It's a भरपूर मनोरञ्जन सहित मात्र रु 979 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 मेगाहर्ज।
2: Subscribe now and press the bell icon down in the center.

Subscribe now and press the bell icon, never miss an update.

0: करना तो पहले कसूरा स्कैनर पर डन.
1: हेलो हेलो 1 2 3 चेक.
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज.

0: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो। इट्स 1 PM।
2: हेलो हेलो 1 2 3 चेक।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
4: खेतमा पानी जमाई राख्ने,
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
5: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
6: आमा मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलचोक।
7: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबै जाने यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड। मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394595।
11: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
12: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
11: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण
12: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
11: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
12: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
11: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव।
13: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
14: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
14: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
13: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
14: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
13: सम्पर्क नम्बर 9875082997,
15: 9855109997।
16: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
17: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855420454 इमेल lok.logic2@gmail.com
16: हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन। के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
17: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855420454 इमेल lok.logic2@gmail.com।
16: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
18: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

तपाईले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

देख उसको, चल छोड़, मैनेजर देख रहा है। चल चल चल चल चल।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: Subscribe now and press the bell icon. Never miss an update from Tips Official.

0: Vay öyle. Sonunda Nurca Radyo Saylı 89.1 MHz.
1: सहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो इट्स 2 पीएम
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
2: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: लौ न लौ लौ चटाङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

यो सूचना संगीत र मनोरञ्जनको अटुट्रा हिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज।

0: कारोबार समेत ठप्प बनेको छ। गाउँपालिकाका अध्यक्ष गोपाल राज मेवाहाङका अनुसार पानी नरोकिएकाले सड़क खुलाउन र उद्धार कार्य अघि बढ़ाउन कठिन भइरहेको छ। रसुवागढ़ी स्थित मितेरी पुलमा अस्थायी रूपमा हालिएको बेली ब्रिज कतिको बलियो छ भनेर प्राविधिक जाँच शुरू गरिएको छ। यसैका कारण नेपाल र चीनबीच चल्ने ठूला मालवाहक गाड़ीको आवाजलाई आज र भोलि दुई दिनका लागि रोकिएको छ। गएको वर्ष असारमा लेहेन्दे खोलाको बाढ़ीले पक्की पुल बगाएपछि त्यहाँ बेली ब्रिज जोड़िएको थियो। अब आउने वर्ष याममा सो अस्थायी पुलबाट गाड़ीहरू गुडाउन सुरक्षित हुन्छ कि हुँदैन भनेर पक्का गर्न यो परीक्षण थालिएको रसुवाका प्रमुख जिल्लाधिकारी राजेश पन्थीले बताउनुभयो। चिनिया सुरक्षा कर्मीको समन्वयमा मालवाहक गाड़ीलाई मात्र मितेरी पुल क्रस गर्न रोक लगाइएको हो। तर स्थानीय बासिन्दा र मानसरोवर कैलाश जाने तीर्थयात्रीहरूलाई भने आउजाउमा कुनै अवरोध नभएको प्रशासनले स्पष्ट पारेको छ। प्राविधिक टोलीले जाँच सकेपछि गाड़ीहरू पहिलेकै रूपमा संचालनमा आउनेछन्। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड.

전부로 채널 밖에서 보는 스파운 भरपूर मनोरंजन सहित मात्र रु 999 मै डी होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डी होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: World Cup 2026 को अवसरमा सिसिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिसिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। चिनिया राष्ट्रपति शी जिनपिङ र बेलारूसका नेता अलेक्जेन्डर लुकासेन्को बीच बेजिङमा भेटवार्ता भएको छ। भेटका क्रममा चिनिया राष्ट्रपति शीले दुई देशबीचको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो चरणमा पुगेको बताएका छन्। उनले दुवै देश मिलेर बेल्ट एण्ड रोड इनिसिएटिभको कामलाई अघि बढ़ाउनु पर्ने र आपसी सहयोगलाई अझ बलियो बनाउनु पर्नेमा जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रूसका मुख्य सहयोगी मानिने बेलारूसका नेता लुकासेन्कोले यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट गरेका थिए।

चीनले युक्रेन युद्धमा आफूलाई तटस्थ राख्दै आएको भए पनि पश्चिमा देशहरूले भने चीनले मस्कोलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन्। यता युक्रेनको लामो दूरीको ड्रोन आक्रमणका कारण रूसमा इन्धन अभाव देखिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले एक सरकारी टेलिभिजन अन्तर्वार्तामा युक्रेनी आक्रमणले आफ्ना पूर्वाधारहरूमा समस्या खड़ा गरेको स्वीकार गरेका हुन्। युक्रेनले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाएर लगातार ड्रोन प्रहार गरेपछि रूसका धेरै क्षेत्रमा पेट्रोल वितरणमा सीमा तोकिएको छ, तर अहिले देखिएको इन्धन अभाव त्यति गम्भीर नभएको दावी गर्दै पुटिनले आपूर्ति व्यवस्थालाई पुरानै अवस्थामा फर्काउन सरकारले काम गरिरहेको बताएका छन्। र अन्त्यमा एउटा खेल खबर। फिफा विश्वकपमा आज राति एसियाली फुटबल टोली जापान र पाँच पटकको विश्व विजेता ब्राजिल बीच रोचक भिडन्त हुँदैछ। नेपाली समयअनुसार राति पाउने 11 बजे शुरू हुने यो खेल जित्दै दुवै टोली प्री क्वार्टर फाइनलमा पुग्ने दाउमा छन्। जारी विश्वकपको अन्तिम 32 पुग्ने एसियाली देशहरूमध्ये जापान र इजिप्ट मात्र बाँकी रहेकाले आज जापानमाथि आफ्नो महादेशको साख जोगाउने जिम्मेवारी पनि छ। त्यस्तै आज राति 2:15 हुने अर्को खेलमा जर्मनी र पारागुए तथा भोलि बिहान पाउने 7 बजे नेदरल्याण्ड्स र मोरक्को खेल्ने तालिका रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसदीय अभ्यास सम्बन्धी प्रशिक्षणमा सांसदहरूको न्यून उपस्थिति, शुभम खरियाल असन्तुष्ट, होल्डिङ सेन्टरका सुकुम्बासी र किसानका समस्या सम्बोधन गर्न राष्ट्रिय सभामा माग, सम्पत्ति शोधीकरण कसुरमा समातिएका विष्णु पौडेललाई म्याद थप गर्न अदालत लगियो, सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 11,000 नाघ्यो, गैर कानूनी सम्पत्ति आर्जन गरेको भन्दै 2600 उजुरी, पार्टी पुनर्गठनबारे एमालेमा युवाहरूको डिजिटल सर्वेक्षण शुरू, कार्यकर्ता र सर्वसाधारणले पनि मत राख्न पाउने, देशभर 23 राष्ट्रिय धान दिवस मनाइयो, ड्रोन र मेसिन प्रयोग गरी खुमलटारमा धान रोपाई, संखुवा सभाको सिलिचोङमा बाढ़ी र पहिरोले 200 घर परिवार विस्थापित, सड़क विद्युत र संचार सेवा ठप्प, रसुवागढ़ीको बेली ब्रिज परीक्षण शुरू, आज र भोलि ठूला गाड़ी आउजाउ बन्द, पुटिनलाई भेटे लगत्तै बेलारूसका नेता लुकासेन्को बेजिङमा, राष्ट्रपति शीसँग भेटवार्ता, रूसी तेल उद्योगहरू निरन्तर युक्रेनी ड्रोनको निशानामा आक्रमणपछि इन्धन अभाव, र विश्वकप फुटबलमा ब्राजिल र जापान बीच आज राति रोचक भिडन्त, जर्मनीको खेल पारागुएसँग मोरक्कोले नेदरल्याण्ड्सको सामना गर्ने। अवस्थका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: ti già.
1: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज़।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Hi, I'm Sunday Nuncha, Radio Silo 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 8:04 PM
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने,
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
0: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
6: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू, प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लास्टिक टेक छोयो कि चल्यो
1: लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
5: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन
7: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
8: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
7: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
8: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
7: बाबा हाम्रै पोस्टिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
8: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
7: सम्पर्क नम्बर 9845082997 9855102997
9: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु बजारमा बिचौलिया छन् सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि बेलामा नै विचार पुर्याउनु पछि दुःख पाउनु होला नि फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो
10: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्
9: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नयाँ कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ साथै कम्पनीको नवीकरण सेयर पुँजी थपकट नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि
10: त्यति मात्र कहाँ हो र त्यहाँ त करदाताहरूको बयान भ्याट ट्याक्स मासिक चौमासिक वार्षिक आय विवरण तयार पारी एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि
9: अर्को विशेष थप काम त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ
10: सञ्चालक
9: सुरेश श्रेष्ठ
10: एसएनपी कम्पनीको कार्यालय
9: बाइपास रोड भरतपुर चितवन
10: मोबाइल नम्बर
9: 9855603359
10: 9855206959
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: हेलो हेलो 1 2 3 चेक।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Hi, I live Sunday Nuncha Radio Silence 89.8 MHz.
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
3: खेतमा पानी जमाइ राख्ने,
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
0: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट, भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू, प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
6: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो।
7: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
6: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि SMC कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नेट कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
7: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको ब्यान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
6: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ SMP कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
7: सञ्चालक
6: सुरेश श्रेष्ठ,
7: SMP कम्पनीको कार्यालय
6: बाइपास रोड भरतपुर चितवन,
7: मोबाइल नम्बर
6: 98550-60-359,
7: 98555-26-959।
8: लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड,
12: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
13: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन, वन, वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बच्न निम्न तरिकाहरू अपनाऊ।
12: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ।
13: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ।
12: सामुदायिक वन, कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पात पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं।
13: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं। वनभोज सकिएपछि आगो राम्ररी निभाऊ।
12: नजिकको वन क्षेत्रमा आगलागी भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ।
13: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गराऊ।
12: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ। आफू बस्न वनलाई बचाऊ।
13: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी ₹60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98552 98557 खबर गरौं।
12: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश।
14: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
15: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
16: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
15: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
16: बाबा, हाम्रै पोस्टिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
15: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
16: सम्पर्क नम्बर 98750 82997, 98550 10

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
2: हेलो हेलो 1 2 3
3: चेक तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज

0: Thank you.
1: Hello, hello. 1, 2, 3, check.
2: तपाईहरुले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज।
3: 8 मेगाहर्ज। 8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटो साहेरो यो हो रेडियो साहेरो 99.8 मेगाहर्ज।

0: तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 MHz।
1: साहिनो समय सूचक अहिले साँझको 6 बजे PM।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलो 89.8 MHz।
3: सामाजिक दूरी ध्यानमा राखी, स्टे इन टच विदाउट टच, गर्व प्रिय

0: अब चलाउनु होस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलै सँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आईपीएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 छोयो कि छोयो
1: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन
2: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण
2: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
1: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
3: सामाजिक दूरी ध्यानमा राखी सेफ इन टच विदाउट टच गरौँ प्रियजन सँगै तपाईँ

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड इसेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्रसिद्ध छोयो कि छोयो
1: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिनु
2: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
3: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो त सपोर्ट त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
2: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
3: बाबा हाम्रै बसिङ स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी
2: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन
3: सम्पर्क नम्बर 9875082997 9855010997
4: होइन दिदी कतै हुनुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
5: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट थियो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा
4: हे दिदी त्यसै म तपाईँलाई डिस्काउन्छु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सपोर्ट मूल्यमा पाइन्छ
5: ए हो र त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडेमा प्रोप्राइटर कृष्ण न्योपाने मोबाइल 9845049486
6: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु बजारमा बिचौलिया छन् सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि बेलामा नै बिचाइ पुर्याउनु पछि दुःख पाउनु होला नि फेरि लाइसेन्स नभएका ठाउँमा सिवाली नजानु गैर कानूनी हो
7: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्
6: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ साथै कम्पनीको नवीकरण सेयर पुँजी थपकट नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्त खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि
7: त्यति मात्र कहाँ हो र त्यहाँ त करदाताहरूको बयान भ्याट ट्याक्स मासिक चौमासिक वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि
6: अर्को विशेष थप काम यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ तसर्थ एसएनपी कम्पनीमा नि कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ
7: सञ्चालक
6: सूर्य श्रेष्ठ
7: एसएनपी कम्पनीको कार्यालय
6: बाइपास रोड भरतपुर चितवन
7: मोबाइल नम्बर
6: 9855603359
7: 9855569
8: हेलो 1 2 3 चेक
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज

0: No! No! No!
1: Hello, hello. 1, 2, 3, check.
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: पहिलो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM।
1: ए लौ न लौ लौ, चटाइ पर्न आटो सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढ़ाउने प्रमुख कारक तत्व: चुरोट, बिडी, गुटखा, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढ़ी हुन्छ। मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढ़ाउँछ। शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढ़ी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने, नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढ़ाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने, सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने, मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने, उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने। आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 24 घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
6: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
7: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
6: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
7: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
6: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
6: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
8: के तपाईँ ल्यापटप, कम्प्युटरको खोजीमा हुनुहुन्छ?
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98555254, 98555204, इमेल lok.logic2@gmail.com।
8: पुनश्च हामीका हात फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट, साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
9: होइन है दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
10: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट थियो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन न चनौली बजारमा।
9: हे दिदी, त्यसै म तपाईँलाई डिस्काउन्ट छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
10: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा, प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98455049486।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगाहर्ट्ज।

0: हेलो हेलो 1 2 3 चेक
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
2: 89.8 मेगाहर्ज 89.8 मेगाहर्ज

0: हेलो 1 2 3 चेक
1: तपाईहरुले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
0: हेलो 1 2 3 चेक
1: तपाईँहरुले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
3: 8 MHz 8 MHz

0: tapay ay lepsunday nuncha Radio Silence 89.8 MHz.
1: सहिनो समय सूचक अहिले रातिको 8 बज्यो इस 8 PM
0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz.
2: चैते धानमा मेघ ब्लास्टको समस्या. चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा मेघ ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ. रोगको लागि अनुकूल मौसम: अत्याधिक सापेक्षिक आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने.
2: खेतमा पानी जमाइराख्ने:
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने.
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्. मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ. कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन. प्रिन्सिपल: मैयादेवी कन्या कलेज भरतपुर चितवन. सम्पर्क नम्बर 056-493-495.
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ. विवाहको समय पनि नजिक आइसक्यो. के कुरामा चित्त बुझिनु?
5: नानी, के भयो? किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो. तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौँ. के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त सपोर्ट त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त? कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम स्टोनको साधन नगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि.
5: ए छोरी, भइहाल्छ नि. तिम्रो इच्छा नै हाम्रो इच्छा हो. तिमी ढुक्क भएर बस. तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि. हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ. मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारद नगर टाउन, चितवन.
6: सम्पर्क नम्बर 98-450-82-997,
4: 98-550-10-997.
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन. प्रोप्राइटर लोकनाथ लामिछाने. मोबाइल 98-550-52-454, 98-455-20-454. इमेल log.logic2@gmail.com.
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ. लोजिक कम्प्युटर, कम्प्लिट IT सोल्युसन.
8: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
9: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट थियो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
8: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रो चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
9: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98452049486।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
9: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ। व्यवसायको सम्मान बढाऊ। समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
10: ए लौ न लौ लौ, चटाङ पर्ने आटो सबैजना यता आऊ त। यता यो ठुलो रुखको फेदमा बसौ।
11: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र?
11: हो नि, चटाङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, कस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै बिचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिवाली नजानु गैर कानूनी हो।
15: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्?
14: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी, थकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
15: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको ऋण, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
14: अर्को विशेष थप काम, यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नि कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
15: सञ्चालक
14: सूर्य श्रेष्ठ,
15: एसएनपी कम्पनीको कार्यालय,
14: बाइपास रोड, भरतपुर, चितवन।
15: मोबाइल नम्बर
14: 98550-60-359
15: 98555-26-959।
16: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाठ एप्लिकेशन,
17: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
16: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
17: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
16: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
17: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
16: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
18: आमा, एक गिलास दही खाऊँ न, साह्रै गर्मी हो।
19: आमा, मलाई दुध है।
18: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
19: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
18: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
19: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
20: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
21: हेलो हेलो, 1 2 3 चेक।
22: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

为什么？

0: रेडियो साइनो 89.8 मेगाहर्ट्ज तपाई हाम्रो अटुट साइनो।
1: यतिखेर बेलुकाको 9:45 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार। भारी वर्षाको पूर्वानुमान गर्नुभयो आम मानिसलाई सुझाव के छ?
2: आज भोलि पर्सि पानीका पहाडहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले अलर्टमा त्यही भनेको छ।
1: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरुषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारीहरूले गत साताका 2 मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य सहगृह भरिएको छ भने भेनेजुएला सरकार विरूद्ध जन आक्रोश बढ़्दो छ। बीबीसीका नोर्बेतो परादेश भन्छन् क्षतिको तह अकल्पनीय छ। सहायताकर्ताहरू यहाँ आउँदा सम्बदाताको भनाई यसैबीच नेदरल्याण्डले आपतकालीन आपूर्ति सहितको नौसेनाको 5,000 पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड़ डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोले त्यहाँ इबोलाका घटनामा तीव्र वृद्धि भएको जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार शनिबार 47 नयाँ संक्रमण र 12 जनाको मृत्यु भएको देखिन्छ। गत महिना प्रकोप घोषणा भएता 1200 भन्दा बढ़ी घटनाहरू पुष्टि भएका छन् जसमध्ये 360 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्ट्रल फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको गुण्डीबुग्यो लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको शुरूमा शुरू हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपील गरेका छन्। उनले भनेका छन् मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जून 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कार्यवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मंगलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू शुरू गरेपछि हालको युद्ध विराम बिथोलिने चिन्ता बढ़ेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कार्यवाहीको निन्दा गरेको छ। उसले त्यस क्रममा आफ्ना कम्तीमा 36 जना सर्वसाधारण मारिएको र 160 भन्दा बढ़ी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 जनाको मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कार्यवाही निर्दोष मानिसहरू विरूद्ध हालैका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले बाल बालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कस्तो भएको हो स्पष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्ष भन्दा मुनिका 35,000 भन्दा बढ़ी

0: पालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर राष्ट्रपालले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्ष भन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली कांग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्दोज गरे पनि 35,000 भन्दा बढ़ी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले राष्ट्रपति संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आज राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कस्तो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्,
1: यो विषयमा के भएको हो र राष्ट्रपतिले 18 वर्षभन्दा मुनिका बालबालिकाहरूलाई त्यसरी सदस्यता वितरण गरेको हो कि होइन, र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानुन संविधान र अन्तर्राष्ट्रिय मान्यता बनाउन त्यसको वितरित हुनु भएको हुनाले त्यसको जानकारी शीघ्र गराइदिनु भनेर हामीले
0: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म राष्ट्रपतिले कुनै अभिव्यक्ति वा प्रष्टीकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाब दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्,
2: पोर्टलमा जन्मनीति इन्ट्री गर्ने ठाउँमा नेपाली र अंग्रेजीको फरक परेकोले गर्दाखेरि देखिने क्रममा फरक देखिएको छ। यो कारणले गर्दा सिस्टममा त देखिएको हो, यो बातको विस्तार होइन, टेक्निकल विवेक मात्रै यसको कुनै समस्या होइन। यो कोही पटल गएर चाहिँ बुद्ध यताउने भयो भने प्रश्न रूपमा त्यो सबै कुरा छोडेर गएको छ।
0: राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐन दुवैले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। अब अर्को विषय, भोलि र पर्सि देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढ़ेको छ। यसै सन्दर्भमा साथी संजय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
3: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो त्यो जिल्लामा चाहिँ सुरक्षाबललाई पनि बढी एलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने, अनि स्थानीय पालिकाहरू पनि एलर्ट भएर बस्ने भनेर हामीले भने हो, र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्नु अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ, अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सडक विभागकोलाई एलर्ट गरेर त्यो पुलिससम्म पहिरो गयो केही गयो भने डोजरले रेडी अवस्थामा राख्नु भनेर।
4: खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ,
3: यो पूर्वी क्षेत्रको तराई एरिया भन्नु सप्तरी सिरा यतातिर त्यो तराई एरिया देखाएका छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगञ्जसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेछ, अनि अन्य क्षेत्र चाहिँ मध्यम वर्षा भनेर देखाइरहेछ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति अलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छन्।
4: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु,
3: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले उहाँहरू एलर्ट हुनुहुन्छ, अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका छौँ गोदाम घरहरू कति के छ सामग्री रेडी छ भनेर, त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ, र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ, र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो। अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएन हाम्रो जिल्लाबाट सुरु साधनले थप पठाइदिनुहुन्छ, नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम गर्छ, यो संघीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेछ र प्रदेश सरकारबाट जान्छ त्यो।
4: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था छ,
3: अनि त्यो सोसियल मिडियाहरूबाट दिया छ, अनि यो न्युज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाछौँ भन्ने उहाँहरूलाई गएको छ, अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषा पनि बजाइदिनु है भनेर अब त्यहाँ सुसञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ।
4: यो वर्ष अब अलिक पानी कम पर्ने भनिया थियो तर पनि अब कुनै बेलामा फेरि बिस्कन पर्न सक्छ भनिया छ,
3: यसो हो क्या, टोटल मनसुन अवधिको तुलना गर्दा त कम भनेको छ, मनसुनमा कम भनेर त कम पर्ने भयो नि त, पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको, तर अलिक रिस्की साली के छ भने कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भने
4: त एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ,
3: थोरै समयमा धेरै पर्ने भन्यो भने, अनि त्यसपछि जुन बिचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ।
4: भोलि पर्सिको लागि चाहिँ के भन्न चाहन्छ मान्छेले के गर्नु पर्यो?
3: आज भोलि पर्सि तिन दिन चाहिँ अलि एलर्ट हुने भनेर भनिएको छ, अनि त्यो नालाहरू सफा गर्नु, त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा चाहिँ भनेको छ।
0: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला साथी सञ्जय ठकालसँग कुरा गर्दै। अब देश बाहिरको एउटा खबर, भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ़ने अनुमान गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुन प्रदीप पस्यालबाट।
5: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्। भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्। त्यहाँ रहेका एकजना ब्रिटिस अग्नि नियन्त्रक भन्छन् धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ जुन आइतबार साँझ सकिएको छ। त्यसैले उद्धार टोलीहरू अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्। मुख्य खोज तथा उद्धार प्रयासहरूमा अघि पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्।
0: अब अन्तिममा देशभित्रकै एउटा विषय, बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ़ेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको अधिकारीहरू बताउँछन्। सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगंजबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा। विगत 2 वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेल।
6: 444 जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो, गत वर्ष चाहिँ 620 जनाले गएको देखिन्छ, तर यो वर्षको असारको 9 गतिसम्ममा 1427 पर्यटकहरू बढ्नु गइसक्यो। हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्, ती पोखरीहरूमा हामी बिहानको समयमा बेलुकी समयको दिन सुरक्षामा गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ।
0: नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गाइड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन्। नेचर गाइड शान्ति चौधरी भन्छन्
7: पर्यटकहरूको संख्या चाहिँ नभएकोले चाहिँ गाइड गर्ने अवसर चाहिँ पाएको थिएन। यो वर्ष चाहिँ हप्तामा 3-4 वटासम्म सफारी हुने गरेको छ।
0: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन, यहाँका घनाशालका जंगल, चुरे पहाड़, कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्य जन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन्। निकुञ्जसँगै जोड़िएको गाबर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी,
8: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्मको भ्रमणहरूले देखाउने भूगणितको पनि रमणीय खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ।
0: निकुञ्जको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन्। पर्यटक पूर्व शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 432,150 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। विमला चौधरी, बीबीसी नेपालगंज। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
1: सहिलो समय सूचक अहिले रातिको 9 बजे 9 PM।

0: आज विक्रम सम्वत 2083 साल असार 16 गते मंगलबार ज्येष्ठ शुक्ल पूर्णिमा 30 जून 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
2: पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 जरिवाना व्यवस्था गर्ने तयारी। आज र भोलि ठूलो वर्षाको सम्भावना। राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने। 18 वर्ष मुनिकालाई सदस्य बनाइएकोमा रासुपाको चौतर्फी आलोचना। एमालेभित्र ठूलो पंक्ति असन्तुष्ट। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको बीए मण्डपबाट विद्रोह गर्दै बाल संचारको नेतृत्व शीर्षकको शुभ समाचार।
0: अछामको मल्लेख गाउँपालिका वडा नम्बर 6 चौतारा टोलकी 14 वर्षीय सुशीलता नेपालीको आँखामा यो उमेरमा बाल सुलभ सपना र कापी कलम हुनुपर्ने हो। तर 7 महिना अगाडि उनको जीवनमा यस्तो आँधी आयो जसले उनको सुरौलो बाल्यकाल र स्वतन्त्रतालाई निमित्त खोज्यो। आफ्नै परिवार र समाज मिलेर उनलाई कलिलो उमेरमै जबरजस्ती दुलही बनाएर विवाहको मण्डपमा राख्न खोज्दै थिए। तर आफ्नो भविष्य र अस्तित्व रक्षाका लागि सुशीलताले साहसी विद्रोह गरिन्। उनले आफैलाई मात्र बचाइनन्, सिंगो पालिकाकै बाल बालिकाको हक अधिकार रक्षा गर्ने बलियो अभिभावकका रूपमा उभिइन्। नन्देश्वरी मावि 16 कक्षा 9 अध्ययनरत सुशीलताका लागि गएको 7 महिना निकै प्रेरणादायक रह्यो। आफ्नै आमा बुबा र समाज उनको बाल्यकाल खोसेर बिहेको मण्डपमा उभ्याउन यसरी लागि परेका छन् भन्ने उनले कहिल्यै सोचेकी पनि थिइनन्।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: सबैबाट समयसँगै हुर्किँदै गयो अझ पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक मास हुन्थ्यो तर पनि मन भुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नबोल भयममा मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नगर ब्याङ्कमा खाता छ कि छैन त
2: फुटबलको हर एक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यासब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर बल्ने पूर्वाधार तयार नगरी सरकारले ट्राफिक नियममा कठोर बन्ने नीति लिने तयारी गरेको छ पैदल यात्रीदेखि सवारी चालकसम्मलाई कसिलो नियममा बाँध्ने र चर्को जरिवाना लगाउने गरी सरकारले नीति अख्तियार गर्न लागेको हो पैदल यात्री र सवारी चालकलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना गराउने गरी कानून ल्याइँदैछ पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मसौदा तयार पारेर सहमति माग गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको छ सरकारवाला निकाय भने सड़क पूर्वाधारको अवस्था नै नहेरी अचुवाका भरमा मन परे जरिवाना तोकेर नियम ल्याउनु गलत भएको दावी गर्छन् कानून पालना गर्ने जनताको आय स्तर पनि हेरेर नियम कानून बनाउनु पर्ने उनीहरूको तर्क छ प्रस्तावित विधेयकको मसौदामा सार्वजनिक सड़कको निर्धारित स्थान बाहेक अन्य स्थानबाट सड़कमा पैदल यात्री हिँडे 500 रूपियाँ जरिवाना तोकिएको छ सवारी साधनमा अपारदर्शी सिसा राखेको पाइयो वा सिसामा अन्य कुनै वस्तु राखेर भित्र नदेखिने बनाएर 1,00,000 रूपियाँ जरिवानाको प्रावधान राखिँदैछन् पूरा नयाँ नियम बनाउने गरी मस्यौदा बनाएर कानून मन्त्रालय पठाइएको पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थले बताएका छन् सवारी चालकले मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाए 2 र 3 पाण्डेलाई 25,000 साना सवारी साधनलाई 35,000 र मझौला तथा ठूला सवारी साधनलाई 50,000 रूपियाँ जरिवाना तोक्ने नियम प्रस्तावित मस्यौदामा राखिएको छ प्रस्तावित विधेयकको मस्यौदा अनुसार सवारीका लागि निर्धारित सीमाभन्दा बढ़ी गतिमा सवारी चलाइए 2 र 3 पाण्डे चालकले तथा मझौला तथा ठूला सवारीले भने 50,000 रूपियाँ जरिवाना तिर्नुपर्ने नयाँ प्रस्ताव गरिएको छ तर तोकिएको गति सीमाभन्दा 5% बढ़ी भए जरिवाना लाग्ने छैन ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ
3: मनसून सक्रिय भएसँगै सडक विभागले नागुल्ला मुगली सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 एक्सन प्लान लागू गरेको छ यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल फुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ संघीय राजधानीको जीवन रेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो नागढुङ्गा मुगिङ सड़क खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँगै यो खण्डमा विगतको वर्षको भन्दा जोखिम बढ़ी देखिएको छ सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख गरिएको छ यसैबीच राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशमा पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढ़ी पहिरो नदी तथा खोलामा पानीको सतह बढ़ने कटान तथा डुबानको जोखिम उच्च रहेको छ यस्तो परिस्थितिमा जोखिमयुक्त क्षेत्रका वासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने आज र भोलि ठूलो वर्षाको सम्भावना आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ
1: यो बिजुलीको पोल सार्नु कन्ट्राक्टर धरतीमा छ कि कहाँ छ खोजेर लिएर यही राख्नुहोस्, काम गर्दैनौ भने खुट्टा बाँच्थ्यो, मतलब भएन। यो भनाई पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जेठ 31 गते दिएका हुन्। निर्माणाधीन नागढुङ्गा मुगलुङ सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा सड़कमा रहेको बिजुलीको पोल हटाउनु भएको ढिलाइप्रति ठेकेदारसँग उनले यस्तो आक्रोश पोखेका थिए। सोही अभिव्यक्तिले मन्त्री लम्सा विवादमा पनि तानिए, तर मुलुकको राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नागढुङ्गा मुगलुङ सड़क विस्तार आयोजनाको निर्माण कार्य अझै अपेक्षित गतिमा अघि बढ़न सकेको छैन। विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा करिब 11.43 अर्ब रूपियाँ लागतमा विस्तार भइरहेको 94.66 किलोमिटर सड़क मध्ये दुई खण्डमा भौतिक प्रगति आधा भन्दा कम छ। मनसून शुरू भएसँगै निर्माणाधीन मुख्य राजमार्ग बाढ़ी र पहिरोको टप चपेटामा पर्नेछ, त्यसले आम जनताको दैनिक जीवन कष्टकर मात्र बन्दैन, राजधानीसँगको सम्पर्कमा पनि समस्या आउन सक्छ। आयोजनाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार नागढुङ्गादेखि मुगलुङसम्मको सड़कलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहे पनि यो बर्खामा नागरिक कष्टकर यात्रा गर्न बाध्य हुने भएका छन्। तीन खण्ड मध्येको पहिलो खण्ड नागढुङ्गा नौविश्वमा उल्लेखनीय प्रगति देखिए पनि बाँकी दुई खण्डमा भने निर्माण कार्य निकै सुस्त गतिमा अघि बढ़ेको छ। दुई खण्डको काम अझै मध्यम चरणमै सीमित छ। खरे, चिराउदी, गोमती र हुगदी खोलामाथि निर्माणाधीन चार पुलको 90% भन्दा बढ़ी काम सम्पन्न भइसकेको र हस्तान्तरणको तयारी भइरहेको आयोजनाले जनाएको छ। देशकै सबैभन्दा व्यस्त राजमार्ग मध्ये पर्ने नागढुङ्गा मुगलुङ सड़क खण्ड विस्तार सम्पन्न भएपछि यात्राको समय घट्ने, सड़क सुरक्षा सुधार हुने तथा नालबाग यातायात थप सहज हुने अपेक्षा गरिएको छ। तर मन्त्री लम्सालले विस्तारित राजमार्ग खण्डमा पर्ने बिजुलीका पुलहरू हटाउन निर्देशन दिए पनि अहिलेसम्म ठेकेदार कम्पनीले काम भने अघि बढ़ाएको छैन। नेपाल विद्युत प्राधिकरणले नै पुल हटाउन छुट्टै ठेका लगाउनु पर्ने जनाइएको छ। 11 अर्ब भन्दा बढ़ी लागतको नागढुङ्गा मुगलुङ परियोजनामा पहिलो खण्ड नागढुङ्गा नौविश्व जेठमा नै पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म 84% मात्र काम सकिएको छ। तर कार्तिकमा सक्नु पर्ने नौविश्व मलेखु र मलेखु मुगलुङ सड़क खण्डको निर्माण आधा भन्दा पनि कम छ। नागढुङ्गा मुगलुङ सड़क विस्तार सुस्त शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
3: जाँदा आकाशमा र फर्कदा बाकसमा चर्चित यो गीतले भने झै वैदेशिक रोजगारीमा गएका नेपाली युवा मृत अवस्थामा बन्द बाकसमा फर्किने क्रम चिन्ताजनक रूपमा देखिएको छ। घर परिवार चलाउने र आर्थिक अवस्था सुधार्ने सुन्दर सपना बोकेर विदेशीका युवा निर्जीव शरीर बनेर फर्कदा उनीहरूका परिवारमा पर्ने पीड़ा हृदय विदारक छ। यस्तो पीड़ा दैनिक चार युवाको परिवारले भोग्ने गरेको तथ्याङ्कले देखाएको छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा 1438 युवाले ज्यान गुमाएका छन्। यो संख्या महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको मात्रै हो। यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेहरूको संख्या अझ धेरै हुन सक्छ। बोर्डका अनुसार मृतक परिवारका सदस्यले बोर्डको कल्याणकारी कोषबाट प्रति व्यक्ति 10 लाख रूपियाँ पाउने व्यवस्था छ। यो आर्थिक वर्षको मात्र बोर्डको कल्याणकारी कोषको 14.38 करोड़ रूपियाँ मृत परिवारका सदस्यहरूले आर्थिक सहायता लिएका छन्। पर्याप्त तालिम, चिप र सुरक्षा को ग्यारेन्टी बिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो संख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको हो। तथ्याङ्कहरू अनुसार दैनिक औसतमा 4 वटा शव विदेशबाट नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने गरेका छन्। विदेशमा दैनिक 4 नेपालीले गुमाउँछन् ज्यान, आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
1: सरकारले विद्युतीय राजधानी पासपोर्ट आपूर्तिका लागि 3 साउनसम्म पर्खने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरू तोकिएको समयमै पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको 3 साउनको म्याद पर्खेर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राजधानी विभागले 6 जून 2025 दुई जर्मन कम्पनी र डोरिडोस जीएमबीच न्यू हर नेपाल बाबुरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राजधानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएका थिए। सम्झौता अनुसार नौ महिनाभित्र कार्यान्वयनको तयारी पूरा गरी मार्च 2026 नयाँ राहदानी वितरण शुरू गर्ने र त्यसपछि 5 वर्षसम्म संचालन गर्ने व्यवस्था गरिएको थियो। तर जर्मन कम्पनीले तोकिएको समयमा राहदानी वितरण शुरू गर्न नसकेपछि सरकारले 3 सालसम्मको थप समय दिएको थियो। यसैबीच राजधानी मेजदाब घट्दै गएको र निर्धारित समयमा पनि आपूर्ति हुने निश्चित नभएको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। प्रधानमन्त्री कार्यालयको दबावपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजधानी विभागका अधिकारीहरू तथा जर्मन कम्पनी र प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा समेत तयार गरेको थियो। संवैधानिक निकायले अनुसन्धानमा मुद्दा तयार गर्न दबाव दिएको भन्दै सरकारको चर्को आलोचना समेत भएको छ। सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समय पर्खने शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: नेपालमा 5 वर्ष मुनिका बालबालिकामा कुपोषण अझै पनि गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बालबालिकाहरूको पोषण अवस्था परीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बालबालिका तीव्र कुपोषणबाट प्रभावित भएका छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृ पोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। राष्ट्रिय पोषण लेखाजोखा अभियानका अनुसार मधेसमा 38,948 बालबालिकामा तीव्र कुपोषण र 8,380 बालबालिकामा गम्भीर तीव्र कुपोषण पहिचान गरिएको छ। कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
1: अब कुनै मन्त्रीले आफ्नो सचिवालयमा 3 देखि 5 जनासम्म विशिष्ट श्रेणी सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने व्यवस्था गरिएको छ। सरकारद्वारा पारित मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 गरिएको व्यवस्था अनुसार मन्त्रीहरूले बाहिरबाट सल्लाहकारका रूपमा सचिव सरहका कर्मचारी भर्ना गर्न पाउनु भएका हुन्। यसबाट मन्त्रालयका सचिव र बाहिरबाट भर्ना गरिएका सचिव बीच कार्यक्षेत्र विभाजनमा टक्कर पर्न सक्ने भन्दै विज्ञहरूले चिन्ता समेत व्यक्त गरेका छन्। कार्यविधिमा अनुसार जलस्रोत तथा सिंचाई, पूर्वाधार विकास मन्त्रालय, कृषि, विशिष्ट श्रेणी सड़कका एक वैज्ञानिक सहित बढ़ीमा 5 जना तथा अन्य मन्त्रालयमा विशिष्ट श्रेणी सड़कका एक वैज्ञानिक सहित बढ़ीमा 3 जना सल्लाहकार मन्त्रीको सचिवालयमा भर्ना गर्न सकिने व्यवस्था गरिएको छ। कार्यविधि मन्त्री परिषदबाट पारित भई लागू समेत गरिसकिएको छ।
3: सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 18 वर्ष मुनिका 35,000 भन्दा बढ़ी बालबालिकालाई पार्टी सदस्य बनाएपछि चौतर्फी आलोचना भएको छ। रासोपाको चितवनमा सम्पन्न प्रथम महाधिवेशनको क्रममा 18 वर्ष मुनिका बालबालिकालाई पनि सदस्य बनाएको खुलासा भएपछि विभिन्न पक्षले प्रचलित कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन भएको भन्दै विभिन्न पक्षले विरोध गरेका हुन्। नेपालको संविधान, बालबालिका सम्बन्धी मौजदात ऐन र राजनैतिक दल सम्बन्धी ऐनले 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्यता दिन निषेध गरेको भए पनि झण्डै 2/3 बहुमत पाएर सरकार चलाइरहेको राष्ट्रपतिको कदम कानून विपरीत राजनीतिक अधिकार कर्मी र अन्य सरकारवालाहरूको टिप्पणी रहेको छ। राष्ट्रपतिले सदस्यता सम्बन्धी त्रुटि जन्ममिति लेखाइएको कारण भएको दावी गरे पनि यस विषयमा छानबिन र आवश्यक कार्यवाहीको माग उठ्न थालेको छ। संसदमा पनि विपक्षी दलहरूले सत्तारूढ दल राष्ट्रपतिको कदमको चर्को आलोचना गरेका छन्। यस्तै प्रधानमन्त्री कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तो भएको आरोप लागेको छ। त्यसै गरी प्रधानमन्त्रीका सल्लाहकारको अधिकारमाथि प्रश्न उठाइएको छ। विपक्षी दलका नेकपा एमाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक अंगका प्रमुख र न्यायाधीशहरूलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो भन्दै प्रश्न गरेको छ। राष्ट्रिय त्यसै गरी जनता समाजवादी पार्टी जसपा नेपालले संघीयता कसैको दयामायाले नभई संघर्ष र त्यागले आएको बताउँदै हटाउने प्रयास नगर्न चेतावनी दिएको छ। त्यस्तै नेपाली कांग्रेसकी सांसद दुर्गा गुरूङले भूमिहीन र सुकुम्बासीलाई सरकारले अपराधी जस्तो व्यवहार गरेको आरोप लगाउनु भएको छ। सोमबार राष्ट्रिय सभाको बैठकमा सांसद गुरूङले किसान र सुकुम्बासीका समस्याप्रति सरकारले संवेदनशीलता नदेखाएको टिप्पणी गर्नुभएको हो। राष्ट्रिय सभामा राष्ट्रपा बहस 18 वर्ष मुनिकालाई सदस्य बनाइएपछि चौतर्फी आलोचना आजको हिमालय टाइम्समा खबर छ।
1: सोमबार दिउँसो सिंहदरबार पुग्दा सुनसान थियो। विगतमा सिंहदरबारभित्र जति चहर भर हुन्थ्यो त्यसको तुलनामा बालुङ र शाह बाले नेतृत्वको सरकार बनेपछि सिंहदरबार सुनसान भएको हो। एकातिर राजनीतिक नेता कार्यकर्ता ठेकेदारदेखि बिचौलियाको उपस्थिति कम छ भने अर्कोतिर कर्मचारीहरू चिया गफमा भुलेको खासै देखिँदैन। मन्त्रालयमा अनावश्यक भोडभाड घटे पनि कर्मचारी संयन्त्रबाटै हुन सक्ने कतिपय काम भने हुन छाडेका छन्। प्रधानमन्त्री बालुङले पदभार सम्हालेकै दिन चैत्र 13 गते कर्मचारी संयन्त्रलाई सरकारको स्पीड समात्न निर्देशन दिँदै भनेका थिए, जसरी हामीले सरकार गठन गरेका छौं।